0: साधनहरूको आवागमन रोक लगाउँदै
1: त्रिशुली नदी किनार भएर सञ्चालनमा रहेको सडकमा कुट्ने गाडीलाई चितवन र काठमाडौँमा रोकिएको छ। सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले आज बिहिबार सर्वदलीय बैठक डाक्नुभएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार रासोपा संसदीय दलको कार्यालयमा बिहान बैठक बस्नेछ। बैठकमा भोटेपछि बाढीबाट आएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुनेछ। रसुवार नुवाकोटमा झन्ठूलो बाढी आउने भन्ने गलत सूचनाले स्थानीय त्रसित भएको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाले थप बाढीको जानकारी नरहेको बताइरहँदा प्रतिनिधि सभा सांसद आर्यन राई नुवाकोटको बट्टार पुग्नु भएको छ।
2: हामी चाहिँ यो नुवाकोटको बट्टार भन्ने बजारमा छौँ। यो बजारमा चाहिँ एकदम फेरि माथिबाट चाहिँ नदी आयो अथवा के भन्छ बाढी आयो भने चाहिँ हल्ला फिन्जाएर चाहिँ यहाँ हामी चाहिँ के रहेछ भनेर आर्मी क्याम्प बुझ्नु आएको थियौँ। तर आर्मी क्याम्प बुझ्दाखेरि वास्तवमा त्यस्तै केही पनि छैन अहिलेसम्म भनेर चाहिँ यहाँ एउटा हल बजारमा चाहिँ त्यो हल्ला फिन्जाएर बिचमा चाहिँ बिचौलीहरू छिर्नु खोजेको के हो।
1: रसुवार नुवाकोटमा उद्धार र राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी 3 दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
3: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
1: बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न खोटाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए नभएको तथा आफन्तसँग सम्पर्कमा रहे नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, तादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ। रसुवा बाढीमा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रका युनिटसँग समन्वय गरिरहेको जनाएको छ। डिआइजी दिग्विजय सुविधिका अनुसार बाढीबाट आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना प्राप्त भइरहेका छन्। रसुवाको लाङताङ हाइड्रो पावरमा कार्यरत गणेश बहादुर खडायत सहित 6 जना ड्याम साइटभन्दा माथिल्लो जङ्गलमा रहेको र उद्धार आवश्यक रहेको भन्दै दार्चुलाबाट जानकारी आएको छ। सप्तरीका शिव शाहले सोही हाइड्रो पावरमा कार्यरत पङ्कज कुमार शाहसहित 35 जना सम्पर्कमा नआएको जानकारी गराउनु भएको छ। डडेलधुराको अमरगढी नगरपालिका छकी मिना तामरकारले आफ्ना भाइ बुहारीसहित डडेलधुराका अन्य व्यक्ति पनि रसुवामा सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा घरको छतमा बसेर ज्यान जोगाएकी कल्पना मल्ल
4: My family members were swept away by the flood in front of my eyes. My father, my mother, sister and her kids are all swept away. They could not escape the flood. There was no chance at all.
1: लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको बोटे घुसी नदीमा आएको बाढीका कारण हालसम्म 157 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरुष, 6 बालिका, 7 बालक र 47 पहिचान खोल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 6 र 7 पुरुष, धादिङमा 10 10 पुरुष, 1 बालिका तथा 6 पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेको 8 शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 18 जनाको शव भेटिएको छ। यसै गरी तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका, 1 बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीड़ितको उद्धार र खोज जारी राखेको छ। रातभर 11X टिमबाट जमीनबाट गरिने उद्धार जारी राखिएको छ। साथै आज बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ। सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्र राष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ। सेनाका अनुसार हिजो दिनभर 1697 जना परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 जना फौज तयारी राखी अवस्थामा राखिएको छ। दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 जनाको उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 जनाको उद्धार गरिएको छ। 800 किलो टेन्ट, 200 किलो मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको थियो। सिनामंगल गोदाम घरबाट 8 ट्रक थप राहत सामग्री रसुवा पठाइएको छ। गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ। नुवाकोट त्रिशुलीको बाढीको प्रभाव बुधबार हिजो साँझ 6:30 रहेको पाइएको छ।
4: बाढी पूर्वानुमान महाशाखाको प्राविधिक अध्ययनले चितवनमा 6:30 मात्रै पानीको सतह सामान्य अवस्थामा फर्किएको जनाएको छ। बिहान 9 लेन्दे खोलामा आएको बाढी मुगलिन पुग्दा दिउँसो 1 महाशाखाले उल्लेख गरेको छ। यो बाढीले नेपालको भूभागमा 168 किलोमिटर दूरी तय गरेको छ। यो अवधिमा सर्वसाधारणलाई 6,79,000 एसएमएस पठाइएको छ। सर्वसाधारणबाट 147 टेलिफोन कल आएका थिए। महाशाखाले वर्षाका कारण बाढीको सम्भावना नटरेको भन्दै अझै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उल्लेख गरेको छ। पहिरोले थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नफुटेका कारण अरू बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएको पनि महाशाखाले उल्लेख गरेको छ।
3: नुवाकोटको त्रिशुली बजारको अधिकांश भाग प्रभावित भएको स्थानीयले बताएका छन्। स्थानीय महेन्द्र श्रेष्ठले पुनर्निर्माणका लागि वर्षौं लाग्न सक्ने गरी निजी सार्वजनिक संरचना सखाप भएको बताउनु भएको छ।
5: र यतापट्टि सेक्सनको पुरै हल पनि गएको छ भने अनि तपाईँको यतापट्टि रहेको जुन बस्तीहरू छ, यतापट्टि जुन सेन्टरको बिच बजारको जुन भागहरू ढलान गरेको घर बाहेक अरू जति पनि कच्चा घरहरू छ सबै यो तलपट्टिको सेक्सन सबै गएको छ। यस्तो अवस्था स्कुल त हेर्न सक्नुहुन्छ, स्कुल छैन है साथी, यो सेक्सन स्कुल थियो अहिले छैन है हेर्नुहोस् त।
3: बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न खोटाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
4: प्रशासनले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए नभएको तथा आफन्तसँग सम्पर्कमा रहे नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। पोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, तादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ।
3: नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी र प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम सहित बुद्ध एयर, इति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको हो। प्राधिकरणले सरकारले स्वीकृत गरेको हवाई भाडा दरको अधिकतम सीमाभन्दा कम दरमा तथा हाल कायम भाडा दरमा वृद्धि नगरी टिकट उपलब्ध गराउन वायु सेवा कम्पनीहरूलाई आग्रह गरेको छ। प्राधिकरणले देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपत्तिका कारण सड़क तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला यात्रुलाई हवाई यातायात सहज हुने भएकाले भाडा नबढाउन भनेको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी त्रिशुली र नारायणी नदीमा आएको विनाशकारी बाढ़ी सम्बन्धी विस्तृत प्रतिवेदन प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तिब्बतर्फ नदी थुनिएर बनेको तालफुर्ता र सुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ। बाढ़ीका कारण नदी तटीय क्षेत्रका चारवटा स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड़ घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ। हिजो बिहान 8:37 खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढ़ी प्रवेश गरेको थियो। बाढ़ीको सूचना पाउना साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिममुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा नुवाकोट धादिङ र चितवनका जोखिममुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,295 पूर्व सूचनाका एसएमएस पठाएको जिकिर गरेको छ। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचना कुनै आधिकारिकता नभएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। सो क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिए सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ। बाढ़ीसँगै भोटेकोशी नदीमा आएको बाढ़ीमा त्रिशुली र नारायणी नदीमा 64 जनाको शव भेटिएको छ। भेटिएका शव केही सग्लो र शरीरका अंगहरू मात्र पनि छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रहरी प्रमुख उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार तनहुँमा भेटिएका 9 शव चितवन पठाइएको भए पनि त्यहाँ राख्ने ठाउँ नभएर पुनः तनहुँ नै पठाइएको छ। जिल्लाका 3 वटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम शुरू गरेका छन्। भरतपुर अस्पतालको शव गृहमा शव नअटाएपछि अब भेटिएका शवहरूलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ। सरकारले रसुवा बाढ़ीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपील गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री दैपी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत आर्थिक सहयोग गर्न अपील गरिएको हो। सहयोग रकम जम्मा गर्न विभिन्न 8 वटा बैंक खाता नम्बर उपलब्ध गराइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 157 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरूष, 6 बालिका तथा 7 बालक र 47 जनाको पहिचान खोल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरूषको शव भेटिएको छ। साथै नुवाकोटमा 6 महिला र 7 पुरूष, धादिङमा 10 महिला, 10 पुरूष, 1 जना बालिका तथा 6 जनाको पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 महिला, 8 पुरूष, 1 बालक र पहिचान नखुलेका 8 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरूष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 28 जनाको शव भेटिएको छ। यसै गरी तनहुँमा 1 महिला, 5 पुरूष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरूष, 3 बालिका, 1 बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेले भोटेकोशी बाढ़ीबाट आएको भएको क्षति खोजी तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार बिहान 9 बजे सिंहदरबारको रासोपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। बैठकमा भोटेकोशी बाढ़ीबाट आएको मानवीय क्षति तथा भौतिक क्षतिको समीक्षा गर्दै विपत्ताहरूको खोजी तथा उद्धारलाई प्रभावितहरूलाई राहत उपलब्ध गराउने तथा बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनस्थापनाका लागि राजनैतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको राजसभाले जनाएको छ। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कसुवाको भोटे कोसी नदीमा आएको बाढीका कारण हालसम्म विभिन्न जिल्लामा 162 सप फेला परेका छन्। रसुवामा 2, नुवाकोटमा 12, दादिङमा 27, चितवनमा 67, गोरखामा 20, तनहुमा 9, नवलपरासी पूर्वमा 26, नवलपरासी पश्चिममा 2 सफेला परेको प्रहरीको तथ्याङ्क छ। यस्तै बाढीमा परेर घाइते भएका 41 विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा 20, त्रिशुली अस्पतालमा 9, ट्रमा सेन्टरमा 4, वीर अस्पतालमा 3, नर्वेक अस्पतालमा 3, वीरेन्द्र सैनिक अस्पतालमा 3, ग्रीन सिटी अस्पतालमा 1 उपचार जारी छ। प्रहरीका अनुसार आज बिहान 5 बजेसम्ममा बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका 28 प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि 3,318 प्रहरी परिचालन गरिएको बताइएको छ। रसुवाको भोटेकुसी नदीमा आएको बाढीपछि फँसेकाहरूको उद्धार र राहतका काम बिहानैदेखि थालिएको छ। नुवाकोटमा पनि बिहानैदेखि उद्धार शुरू भएको छ। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी
4: रात उद्धारको चाहिँ हेलिकप्टरबाट छ। अहिले सडक चाहिँ अब सम्भव हुनेसम्म चाहिँ एक्सेस रोड खोलाउँदैछ होइन, तर तत्काल खोलाउने सम्भावना छैन। सडकलाई अलिकति टाइम लाग्छ। हेलिकप्टरबाट बिहानैबाट उद्धार मान्छेहरू फँसेका मान्छेहरू ल्याउने काम भइरहेको छ।
3: अहिलेसम्म नुवाकोटको कुरा गर्दा जिल्लाभरिमा कतिजनाको उद्धार भयो, कति घाइते, कति के बढी के फेला परेका छ?
4: अब ठ्याक्कै यो ठुलै फरक पनि पर्न सक्छ। मोटामोटी चाहिँ 70-72 जति रेस्क्यु गरेका छ। त्यसमध्ये चाहिँ अब केही के अरे 10-11 जति डेथ बडी पनि फेला परेका छ होइन, अथवा डेथ भएको अब घाइते पनि त्यही 15-20-30 जति घाइते छन् होइन। यो सङ्ख्या तलमाथि हुन सक्छ किन सबै इन्फर्मेसन नेटवर्क पनि राम्रो काम गरेको छैन यहाँ। मोटामोटी त्यस्तै छ
3: अहिले। अहिले उद्धारमा चाहिँ को को कति सङ्ख्यामा कसरी खटिनु भएको छ?
4: उद्धारमा चाहिँ अब यहाँ केन्द्रबाट पनि आएको छ, प्रदेशबाट पनि आएको छ, नेपाली सेना, अब सशस्त्र प्रहरी, नेपाल प्रहरी होइन, ठुलो सङ्ख्यामा छ यहाँ काम गरिरहेको छन्।
3: क्षति के कति छ अहिले, प्रारम्भिक विवरण के छ?
4: क्षति अहिले भन्न सकिन्न, क्षति भन्न सकिन्न, किनभने त्यो जहाँ ड्यामेज भएको त्यो ठाउँमा जान सक्ने अवस्था छैन अहिले। यति क्षति भन्न सक्ने अवस्था चाहिँ छैन।
3: अहिले मौसम कस्तो छ त्यहाँको?
4: मौसम अहिले बादल आएको छ, त्यति क्लियर छैन, तर हेलिकप्टर चाहिँ उडिरहेको छ हाम्रो सम्बन्धित ठाउँमा गइरहेको छ।
3: हजुर, अहिले पनि फँसेकाहरू अझै पनि कति छन् जति लागेका छ के छ?
4: करिब 50-60 जना हुन्, ती मध्ये बिहानै हामीले करिब 15-20 जना ल्याइसकेका छौँ। अब अरूले लिने ओर्दर गरिरहेको छ।
3: बाढीपछि बगेर पुगेका शव निकाल्ने काम चितवनमा पनि जारी छ। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्याल,
5: 67 शव प्राप्त भएको छ, त्यति मात्रै भन्ने तपाईँलाई।
3: रेड क्रस तथा रेड क्रस सिन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले बाढी प्रभावितको खोज उद्धार पुनस्थापनाका लागि तत्काल 12 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। आईएफआरसीका महासचिव जगन चापागाईले भोटेकुसी बाढीको विपद प्रति कार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्याउनका लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभएको छ। रेडक्रसको स्वयंसेवक आपतकालीन प्रतिकारी टोली मार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज उद्धार र राहत वितरण कार्यमा जुटिसकेको जनाउँदै आईएफआरसीले विपद प्रति कार्यमा निरन्तर जुट्न आग्रह समेत गरेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी, त्रिशुली र नारायणी नदीमा आएको विनाशकारी बाढी सम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भुटेकुसी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका 4 स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड़ घन मिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ। हिजो बिहान 8:37 खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि तिब्बत तर्फबाट भोटेकोसीमा भीषण बाढी प्रवेश गरेको थियो। बाढीको सूचना पाउन साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिममुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिममुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,295 वटा पूर्व सूचनाका एसएमएस पठाएको जिकिर गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढ़ी र प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाड़ा नबढ़ाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगम सहित बुद्ध एयर, यति एयरलाइन्स, रेला एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो BFBS गोर्खा रेडियो हो।

चाम्रो माटो माथि बाल्दै मनको बाती, डल्ला फर्काई फर्काई, ढाड मर्काई मर्काई,

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: र समयको बाढीबाट पीड़ितहरूको उद्धारमा खटिएको नेपाली सेनाले बिहान 8 बजेसम्म 114 जनाको उद्धार गरेको जनाएको छ। नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धारमा 2000 भन्दा बढी फौज खटिएको सेनाले बताएको छ। उनीहरूले खोज उद्धार तथा राहत वितरण गरिरहेको र गैरातभर पनि नेपाली सेनाका 11 टीमले जमिनी उद्धार गरेको बताएको छ। राहत सामग्री नेपाली सेनाका 11 ट्रकद्वारा त्रिशुलीमा ढुवानी गरी हवाई साधनद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्याउने काम भइरहेको र हालसम्म 4 सटल राहत सामग्री टिमुरे पुगिसकेको नेपाली सेनाले जानकारी दिएको छ। साथै सेनाको मेडिकल टिम थप गरी त्रिशुलीमा घाइतेहरूको उपचारमा खटिरहेको बताएको छ। यसैबीच रसुवाको भुटेको सिनदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सेनाका 8 ट्रक मार्फत करिब 8 टन राहत सामग्री पठाइएको छ। सेनाका 30 सवारीमा गैराती नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान ट्रिपल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीका प्लेट र 30 केभी क्षमताको 1 थान जेनेरेटर लगायत छन्। चितवन प्रशासनका अनुसार आज बिहान 8 बजेसम्म 67 जनाको शव भेटिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,
4: 67 वटा शव प्राप्त भएको छ, त्यति मात्रै भन्ने तपाईँलाई।
3: प्रमुख जिल्ला अधिकारी गणेश सरियालका अनुसार छिनछिनमै शव भेटिन थालेको छ। उहाँका अनुसार शवको पहिचान गर्न कठिन भएको छ। प्रशासनले हेल्प डेस्कको व्यवस्था गरेर आफन्तको पहिचान गर्न आउन आह्वान गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभएको छ। चितवनका अस्पतालहरूमा एकैपटक 50 वटा भन्दा बढी शव व्यवस्थापन गर्न सकिने अवस्था पनि नभएकाले शव व्यवस्थापनमा चुनौती भएको प्रशासनले जनाएको छ। एउटा खाली सरकारी घरलाई व्यवस्थापन गरेर शव राख्ने तयारी गरिएको उहाँले बताउनु भएको छ। यता रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि फँसेकाहरूको उद्धार र राहतको काम पनि बिहानैदेखि थालिएको छ। नुवाकोटमा पनि बिहानैदेखि उद्धार शुरू भएको छ। नुवाकोटका सिडिओ शम्भु प्रसाद अधिकारी,
5: रात उद्धारको चाहिँ हेलिकप्टरबाट छ, अहिले सडक चाहिँ अब सम्भव हुनेसम्म चाहिँ एक्सेस रोड खोलाउँदैछ होइन, तर तत्काल खोलाउने सम्भावना छैन, सडकलाई अलिकति टाइम लाग्छ। हेलिकप्टरबाट बिहानैबाट उद्धार मान्छेहरू फँसेका मान्छेहरू ल्याउने काम भइरहेको छ।
3: हजुर, अहिलेसम्म नुवाकोटको कुरा गर्दा जिल्लाभरिमा कतिजनाको उद्धार भयो, कति घाइते, कति के बढी के फेला परेको छ?
5: अब ठ्याक्कै यो ठुलै फरक पनि पर्न सक्छ, मोटामोटी चाहिँ 70-72 जना जति रेस्क्यु गरेका छ। त्यसमध्ये चाहिँ अब केही के अरे 10-11 जना जति डेथ बडी पनि फेला परेका छ होइन, अथवा डेथ भएको घाइते पनि त्यही 15-20-30 जना जति घाइते छन् होइन। यो सङ्ख्या तलमाथि हुन सक्छ किन सबै इन्फर्मेसन नेटवर्क पनि राम्रो काम गरेको छैन यहाँ, मोटामोटी त्यस्तै छ होइन।
3: अहिले उद्धारमा चाहिँ को को कति संख्यामा कसरी खटिनु भएको छ?
5: उद्धारमा चाहिँ अब यहाँ केन्द्रबाट पनि आएको छ, प्रदेशबाट पनि आएको छ, नेपाली सेना, अब सशस्त्र प्रहरी, नेपाल प्रहरी होइन, ठुलो संख्यामा छ यहाँ काम गरिरहेको छन्।
3: क्षति के कति छ अहिले, प्रारम्भिक विवरण के छ?
5: क्षति अहिले भन्न सकिन्न, क्षति भन्न सकिन्न, किनभने त्यो जहाँ ड्यामेज भएको त्यो ठाउँमा जान सक्ने अवस्था छैन अहिले, यति क्षति भन्न सक्ने अवस्था चाहिँ छैन।
3: अहिले मौसम कस्तो छ त्यहाँको?
5: मौसम अहिले बादल लागेको छ, त्यति क्लियर छैन, तर हेलिकप्टर चाहिँ उडिरहेको छ, हाम्रो सम्बन्धित ठाउँमा गइरहेको छ।
3: हजुर, अहिले पनि फँसेकाहरू अझै पनि कति छन् जति लागेको छ, के छ?
5: करिब 50-60 जना हुन्, ती मध्ये बिहानै हामीले करिब 15-20 जना ल्याइसकेका छौँ, अब अरूले लिने ओर्डर गरिरहेको छ।
3: चीनको दक्षिणी पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्र को केरुङ काउन्टीमा गएको भीषण बाढीमा 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता भएका छन्। चिनिया सञ्चार माध्यम पिपल्स डेलीका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनिया जनमुक्ति सेना परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि चिनिया सेना र स्थानीय उद्धार टोलीहरू घटनास्थल खटिएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढीका कारण धेरैको ज्यान भएको, बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ। साथै महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। नेपालमा संयुक्त राष्ट्रसंघले विपदको प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउने लगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकारलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशीघ्र उद्धार तथा राहत कार्यमा जुटेको जानकारी दिनुभएको छ. सामाजिक सञ्जाल फेसबुक मार्फत वहाँले आज बिहान 6:30 बजेदेखि नै उद्धारका लागि उडानहरू शुरू भइसकेको र 15 भन्दा बढ़ी उडान सम्पन्न भएको जानकारी दिनुभएको छ. यस्तै नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमुरेबाट 116 जनालाई सकुशल उद्धार गर्न सफल भएको बताउनु भएको छ. उद्धार गरिएका मध्ये 95 जना नेपाली र 21 जना भारतीय नागरिक छन्. यसै क्रममा टनेलबाट 7 जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले फेसबुक मार्फत जानकारी दिनुभएको छ. यसैबीच प्रधानमन्त्री शाह बिहानै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि जानुभएको छ. प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुभएको छ. उहाँहरू आज बिहान 9:30 बजे सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरू मध्ये एक विदुरतर्फ लाग्नु भएको हो. र सबाढ़ीको कहरपछि राष्ट्रपति सत्तारूढ़ दलका सभापतिले डाकेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ. सिंहदरबारको राष्ट्रपा संसदीय दलको कार्यालयमा बिहान 9 बजेदेखि बैठक जारी भएको हो. बैठकमा भोटेको सिबाड़ीबाट भएको क्षति उद्धार राहत खोजी र पुनस्थापनाका विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्. हिजो भोटेको सीमा आएको बाढ़ीपछि आल भोटेको सी र त्रिशुलीको भाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता बनाउनु पर्ने देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ. बाढ़ी महाशाखाले आज बिहान 8 बजे सूचना जारी गर्दै सो जानकारी दिएको हो. आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तल रहेको बाढ़ी महाशाखाले जनाएको छ. रसुवाबाड़ीमा परेर 826 जना सम्पर्कविहीन भएका छन्. नेपाल प्रहरीले जारी गरेको बिहान 8:15 बजेको बुलेटिन अनुसार बाढ़ीमा परेर 826 जना सम्पर्कविहीन भएका हुन्. सम्पर्कविहीन हुनेमा 44 जना नेपाली र 28 जना प्रहरी 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक छन्. यसै गरी रसुवाका 161 जना र नुवाकोटका 1 जना सम्पर्कविहीन छन्. यस्तै हालसम्म 165 जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या 73 पुगेको छ. रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ. महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार देखिएको छ. नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ. सो क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ. नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिए सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ. सरकारले विपदको समयमा फैलाएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन सबैमा आग्रह गरेको छ. गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वरेन्द्र प्रसाद पौडेलले आज बिहान जानकारी दिँदै अबदेखि सरकारले हरेक 1 घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ. विभिन्न माध्यमबाट गलत सूचना प्रभाव भएर नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो. विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारी साधन र सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिने प्रमुख पौडेलले जानकारी दिनुभएको छ. जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशुली र नारायणी नदीमा आएको विनाशकारी बाढ़ी सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ. प्रतिवेदन अनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा र सुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा ठूलो विनाश भएको छ. बाढ़ीका कारण नदी तटीय क्षेत्रका 4 स्वचालित जलमापन केन्द्रहरू बगेका छन् भने देवघाटबाट मात्रै करिब 2 करोड़ घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक आकलन गरिएको छ. हिजो बिहान 8:37 बजेमा खानी तथा भूगर्भ विभागबाट 4.4 रेक्टर स्केलको भूकम्प मापन भएको थियो. त्यसको केही समयपछि तिब्बत तर्फबाट भोटेको सीमा भीषण बाढ़ी प्रवेश गरेको थियो. बाढ़ीको सूचना पाउना साथ महाशाखाले बिहान 9:15 नै नदी तटीय क्षेत्र र जोखिमयुक्त बस्तीका नागरिकलाई निरन्तर सतर्कता सन्देश र एसएमएस प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ। महाशाखाले नेपाल टेलिकम र एनसेल संघको सहकारीमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जम्मा 6,79,000। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

सरकारले रसुवा बाढीका कारण सम्पर्क विहीन 826 जनाकै खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्क विहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना प्रहरी, 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक छन्। रसुवाका 161 जना र नुवाकोटका एकजना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाइकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कविहीन छन्। यस्तै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म 239 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। रसुवाको भोटिकोसी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको 5 शव पश्चिम नवलपरासीमा फेला परेको छ। सुस्ता गाउँपालिका 4 नारायणी नदीमा बाढीले बगाएर ल्याएका 30 शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी र उपरीक्षक मदन थापाले बताउनु भएको छ। थापाले बिहान 8 बजेसम्म नारायणी नदीको बाँध ठोकर नम्बर 14 3 ठोकर नम्बर 7 1 र बीचमा 1 गरी कुल जम्मा 5 शव फेला परेको जानकारी दिनुभएको हो। भुटेकोसी नदीको बाढीका कारण विद्युत आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न स्थानमा विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत सेवा पुनः सुचारू गरेको हो। बाढीका कारण प्रभावित खरानी टार, समुद्र टार, चौगाडा, लिखु, पञ्चकन्या, बिदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। त्रिशुली क्षेत्र का केही स्थानमा पनि दादिङका सलानटार सब स्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। रसुवा र नुवाकोटका बाढी प्रभावित बस्तीहरूमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीले विशेष तालिम प्राप्त सीएसएसआर टोली खटाएको छ। यो टोलीले भत्किएका संरचनाभित्र थुनिएका मानिसहरूलाई पर्खाल र फलाम काटेर उद्धार गर्नेछ। हाइड्रो पावरमा फँसेकाहरू र नदी तटका संरचनामा फँसेकाहरूको उद्धारका लागि सीएसएसआर टिम परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ। गैराती नै काठमाडौँबाट हिँडेको एउटा टोलीले अहिले नुवाकोटका नदी तटीय क्षेत्रका बस्तीहरूमा खोजी शुरू गरेको छ। सशस्त्रले भत्किएका संरचनामा खोजी तथा उद्धारको तालिम लिएका 4 टोली खटाएको छ। सरकारले सुनसरी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अनुमति लिएर मात्र उडान भर्न पत्राचार गरेको छ। यसअघि हिजो सरकारले आपतकालीन रूपमा उद्धारमा खटिनका लागि निजी हेलिकप्टरले सरकारको अनुमति लिनु नपर्ने भनेको थियो। तर आफ्नै हिसाबले उडान भर्दा हवाई ट्राफिक भएर दुर्घटनाको जोखिम भएको भन्दै फेरि आज सरकारले अनुमति लिएर मात्र उड्न भनेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले कार्य अघि बढ़ाउन भनेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बिहानैदेखि उद्धार तथा राहत कार्य जारी गरिएको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आज बिहान 6:30 नै उद्धारका लागि उडान शुरू भइसकेको र 15 बढ़ी उडान सम्पन्न भएको जानकारी दिनुभएको छ। यस्तै नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यू अपरेशन मार्फत रसुवाको टिमरीबाट 116 जनालाई सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ। उद्धार गरिएका मध्ये 95 नेपाली र 21 भारतीय नागरिक छन्। यसै क्रममा टनेलबाट 7 नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्रीले फेसबुक मार्फत जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री शाह बिहानै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत हुनुहुन्छ। उहाँहरू आज बिहान 9:30 सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्र मध्ये एक विदुरतर्फ लाग्नु भएको हो। हिजो भोटेकोसीमा आएको बाढ़ीपछि हालको भोटेकोसी र त्रिशुलीको भाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली, रेणुका, सहायक नदीहरू तथा कन्काई, कमला, बई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तल रहेको बाढी महाशाखाले जानकारी दिएको छ। हवस् त, खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: भुटेको शिवबारी पछिको राहत उद्धारका लागि नेपाली सेनाको फौज हिजो बिहानदेखि निरन्तर खटिएको छ। सेनाले उद्धार सहित राहत सामग्री ढुवानी समेत गर्दै आएको छ। सैनिक प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेत:
4: विशेष गरी हामीले जमिनी उद्धार र हवाई उद्धार यो दुईवटा क्षेत्रमा हामीले कार्य गरिराखेका छौँ। अहिले जमिनी उद्धारको हकमा हामीले 64 जनालाई जमिनबाट उद्धार गरेका छौँ भने हवाई उद्धार हिजो हामीले 97 जनाको उद्धार गरेको थियौँ भने आज हामीले हालसम्म 135 जनाको हवाईबाट उद्धार गरिसकेको अवस्था छ। जसमा चाहिँ 20 जना चाहिँ विदेशी नागरिक पनि हुनुहुन्छ। यो 20 जनामा चाहिँ 11 जना भारतीय नागरिक हुनुहुन्छ, 6 जना चाइनिज, 2 जना इटालियन र 2 जना अमेरिकन भन्ने मलाई जानकारी प्राप्त भएको छ। अहिले 14 हेलिकप्टर सबभन्दा प्रभावित जिल्लाहरूमा खोज उद्धार र राहत कार्यहरूमा खटिएको छ। त्यो सँगसँगै आज राति हामीले 11 ट्रक चाहिँ यो राहतका सामग्रीहरू पनि त्रिशुली पुर्याइसकेको अवस्था छ र त्यसबाट पनि विभिन्न आवश्यक भएका स्थानहरूमा हेलिकप्टर मार्फत ढुवानी कार्य पनि भइरहेको छ।
5: आफ्नै 44 सैनिक पनि हराइरहेको भन्ने कुराहरू आइराखेको थियो, खोजी उहाँहरूको फेला पर्ने के भइराखेको छ?
4: विशेष गरी नेपाली सेनाको प्रभावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज र हाइड्रो पावर सुरक्षाको लागि नेपाली सेनाको फौज खटिएको थियो, जसमा चाहिँ नेपाली सेनाका 44 जना सकल दर्जाहरू अहिलेसम्म बेपत्ता हुनुभएको छ। उहाँहरूको पनि हामीले तीव्र रूपमा खोजी कार्य गरिरहेका छौँ।
5: अहिले मोटामोटी कति सैनिक परिचालन गरेका छौँ जर साहब?
4: हिजोको हकमा हाम्रो करिब 1700 फौज परिचालन भएको थियो भने आज अहिलेसम्म चाहिँ यो 2355 फौज प्रभावित क्षेत्रहरूमा खटिएको अवस्था छ।
5: परिचालित टोलीको आफ्नै बन्दोबस्तका लागि के गरिँदैछ जर साहब?
4: यसको लागि चाहिँ पहिला यो फौज खटिनु अगाडि नै योजना बनाएर सोही अनुसारको सप्लाई सिस्टमहरूलाई पनि लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेको छौँ र कति ठाउँमा चाहिँ ड्राई रासनहरूको पनि व्यवस्था गरिएको अवस्था छ र स्थान अनुसार हामीले खटिएको फौजको लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेका छौँ।
5: आज त रातैभरि पनि खटिनु भयो होइन?
4: आज राति पनि हाम्रो 11 टिम चाहिँ विभिन्न स्थानहरूमा रातैभरि खटिएको अवस्था थियो।
5: उद्धारका लागि कसैले सहयोग माग्न चाह्यो खोज्यो भनेदेखि कसरी अप्रोच गर्ने?
4: अब यो नेपाली सेनाको कुनै पनि व्यक्तिहरूको विषयमा जानकारी गराउन चाहनुहुन्छ भने हाम्रो प्रमुख सेनानी भूपेन्द्र गुरुङ हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न सकिन्छ। उहाँको नम्बर 9841 54 58 रहेको छ। त्यसै गरी कुनै पनि जानकारी दिन र केही खबर प्राप्त गर्नको लागि 01 59 79 093 मा चाहिँ सम्पर्क गर्न म सबैलाई अनुरोध गर्दछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकले विभिन्न 10 निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आर्थिक सहयोग संकलनमा एकदर प्रणाली लागू गर्ने सहमति गरेको छ। हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने विपद पूर्व सूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ। बाढ़ीमा परेकाहरूको उद्धार राहत र व्यवस्थापनमा जोड़ दिने निर्णय भएको छ। पुनर्निर्माण राष्ट्रिय अभियान शुरू गर्नुपर्ने अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपील गर्ने लगायतका निर्णय भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले विपद व्यवस्थापनमा स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको दावी गर्नुभएको छ। आज सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री वाग्ले:
6: सुरुमा हाम्रो भन्सार विभागकै अवस्थाबारे हामीलाई चिन्ता थियो, पछि यो जब स्केल यति ठुलो भइसकेपछि 1 घण्टाभित्र नै हामीले विश्व ब्याङ्कसँग कुरा गरेर करिब करिब 25 अरब जतिको आर्थिक सहायता जुटाएका थियौँ। चीन सरकारबाट, भारत सरकारबाट, जापान सरकारबाट, एसियाली विकास ब्याङ्कबाट, इन्टरनेसनल फेडरेसन अफ द रेड क्रस वा जेनेभाबाट तुरुन्तै सहयोगहरू आएको वा आउने प्रतिबद्धता हामीले हासिल गरेपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढ्यौँ। यद्यपि यसपालिकै बजेटमा पनि हामीले करिब 10 अर्ब रुपियाँ पुनरुत्थान, राहत, विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि झण्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको र यी सबै विषयहरू जोड्दाखेरि हामीसँग अहिले तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि क्याबिनेटले, प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
3: भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङको कोरोला नाका प्रयोग गर्न अनुरोध गरेको छ। विभागले पछिल्लो अपडेट सार्वजनिक गर्दै यी दुई नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधन चालक र व्यवसायीलाई कोरोला नाका प्रयोग गर्न भनेको हो। यसैबीच भोटकोसी बाढीका कारण रसुवा भन्सार कार्यालयका 15 कर्मचारी बेपत्ता पाएका छन्। त्यहाँ कार्यरत 40 मध्ये भन्सार प्रमुख प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 जना सम्पर्कमा आएको र बाँकी सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिनुभएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: भोटेकोशी बाढीमा परेका अधिकांश मृतकको शव चितवन र नवलपरासी पुगेको छ। नेपाल प्रहरीले अद्यावधि गरेको पछिल्लो जानकारी अनुसार हालसम्म 177 जनाको मृत्यु पुष्टि हुँदा चितवनमा 69 जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा 32, नवलपरासी पश्चिममा 6 जनाको शव फेला परेको छ। तादिङमा 27, नुवाकोटमा 12 र रसुवामा 2 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। हाल 33 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शिक्षण अस्पतालमा 19, ट्रमा सेन्टरमा 8, बी र नर्विकमा सेनाको वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा 1-1 जना घाइतेको उपचार भइरहेको छ। हाल उद्धार र राहतका लागि 3,318 जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। बाढीपछि हालसम्म 28 जना प्रहरी कर्मचारी समेत बेपत्ता भएका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण 644 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो। बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक 178 सम्पर्कविहीन छन्। नेपाली पर्यटक 127 जना, अमेरिकी पर्यटक 65 र युक्रेनका 53 पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क छ। यस्तै मलेसियाका 51, अस्ट्रेलियाका 35, बेलायतका 33, क्यानाडाका 25 पर्यटक बेपत्ता रहेको तथ्याङ्क छ। सिङ्गापुरका 9, रूसका 8, जर्मनीका 8, लात्विया दक्षिण अफ्रिकाका 6 जना पर्यटक बेपत्ता रहेको बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्याङ्क संकलन गरेको जनाएको छ। बाढीपछि भइरहेका अस्वाभाविक गैर कानूनी एवं अमानवीय गतिविधि गर्नेहरू प्रहरीको फन्दामा पर्ने भएका छन्। प्रचलित कानून, सामाजिक र सांस्कृतिक मर्यादा विपरीतका त्यस्ता क्रियाकलापलाई नोटिसमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ। बाढीले बगाएको एउटा शवबाट सुन लुछेको र बाढीले बगाएर लगेको सामान लगायतका ग्यास सिलिण्डर खोसाखोस भएका घटनाहरू प्रहरीको नोटिसमा रहेको उहाँले बताउनु भएको छ। प्रहरी प्रवक्ता काफ्लेका अनुसार शवबाट सुन लुच्ने र सिलिण्डर तान्नेहरू केन्द्रीय प्रहरीको जानकारीमा आइसकेका छन्। उहाँले प्राथमिक चरणका काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्नहरूलाई कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ। सरकारले भोटेकोशी बाढी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्था अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ। राष्ट्रपति सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकले विभिन्न 10 निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति गरेको छ। बैठकपछि कांग्रेस सभापति गगन कुमार थापा,
4: मैले सबै पार्टीका साथीहरूलाई, सबै राजनीतिक दलका आफ्ना कार्यकर्ताहरूलाई, सदस्यहरूलाई परिचालित हुन आह्वान गरेका छौँ। तर परिचालित हुँदै गर्दा यो पार्टी त्यो पार्टी नभनिकन सबैजना हामी स्वयंसेवी हौँ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ, हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ। हामीले यसमा काम गर्नुपर्छ भन्ने कुरालाई पहिला मनन गरेका छौँ र त्यो जिम्मेवारी पनि त्यो सर्वदलीय जुन संयन्त्र छ, संसदीय समिति छ, त्यसले काम गर्छ। संसदमा नभएका दलहरूलाई पनि त्यसमा आमन्त्रण गर्ने र सबैले मिलेर जोइन्टली काम गर्ने,
3: हिमतालहरूको वैज्ञानिक अध्ययनका लागि पहल गर्ने, विपद पूर्व सूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने लगायतका सर्वदलीय बैठकमा निर्णय भएको छ। बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा जोड़ दिने निर्णय पनि भएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत आपूर्ति अवरूद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत सेवा पुनः सुचारू गरेको हो। बाढीका कारण प्रभावित खरानी टार, समुद्र टार, चौगा डाँडा लिखु पञ्चकन्या विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युतीय आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। त्रिशुली क्षेत्रका केही स्थानमा भने धादिङको सल्यानटार सब स्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरेर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।

विष घोली भरने ले, अमृत भनी पिलाओ ने विष घोली।

0: sa Budajma.
1: Live, buddy.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandhos.
2: Play BFBS.
1: You, BFBS Gorkha Radio Ho.
0: Gorkha Radio Ho.
3: रसुवा भोटेको सीमाको बाढीमा परि मृत्यु हुनेको संख्या 270 पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्र 108 जनाको शव फेला परेको छ। त्यस्तै पूर्वी नवलपरा सीमा 62, पश्चिम नवलपरा सीमा 15, धादिङमा 27 जनाको शव फेला परेको प्रहरीले बताएको छ। यसैगरी गोर्खामा 20, नुवाकोटमा 12, तनहुँमा 9 र रसुवामा 17 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार 52 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 26, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, नर्विक अस्पतालमा 2, त्यस्तै मनमोहन अस्पतालमा 1 जना र वीरेन्द्र सैनिक अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। 14 जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ। सरकारले भोटेको चित्रशुली बाढी र त्यसबाट उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि 12 टोली परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछिको उद्धार, उपचार, विद्युत तथा संचार सेवा सञ्चालन, सड़क सुचारू, क्षतिको आंकलन, राहत सामग्री आपूर्ति तथा बेपत्ता र मृतकको विवरण व्यवस्थापनका लागि फरक फरक टोलीलाई जिम्मेवारी दिइएको हो। यसैगरी सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकको नामावली सार्वजनिक गर्ने जिम्मेवारी पनि छुट्टै टोलीलाई दिइएको छ। प्राधिकरणका अनुसार 12 टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरू समावेश छन्। सरकारले भोटेको सिबाडी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।
3: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 644 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक 178 जना सम्पर्कविहीन छन्। नेपाली पर्यटक 127 जना, अमेरिकी पर्यटक 65 र युक्रेनका 53 पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क छ। यसैगरी मलेसियाका 51, अस्ट्रेलियाका 35, बेलायतका 33 र क्यानाडाका 25 जना पर्यटक बेपत्ता रहेको तथ्याङ्क छ। सिंगापुरका 9, रूसका 8, जर्मनीका 8 र लात्भिया, दक्षिण अफ्रिकाका 6 जना पर्यटक बेपत्ता रहेको बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्याङ्क संकलन गरिएको जनाएको छ। बाढीपछि भइरहेका अस्वाभाविक, गैर कानूनी एवं अमानवीय गतिविधि गर्नेहरू प्रहरीको फन्दामा पर्ने भएका छन्।
4: प्रचलित कानून, सामाजिक र सांस्कृतिक मर्यादा विपरीतका त्यस्ता क्रियाकलापलाई नोटिसमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काप्लेले बताउनु भएको छ। बाढ़ीले बगाएको एउटा शवबाट सुन लुछेको र बाढ़ीले बगाएर लगेको सामान लगायतका ग्यास सिलिण्डर खोसाखोस भएका घटनाहरू प्रहरीको नोटिसमा रहेको वहाँले बताउनु भएको छ। प्रहरी प्रवक्ता काप्लेका अनुसार शवबाट सुन लुच्ने र सिलिण्डर तान्नेहरू केन्द्रीय प्रहरीको जानकारीमा आइसकेका छन्। उहाँले प्राथमिक चरणका काम सकिएपछि त्यस्ता गतिविधिमा संलग्नहरूलाई कानून बमोजिम कार्यवाही गरिने बताउनु भएको छ।
3: राष्ट्रिय अपा सभापति रवि लामिछानेले ढाकेको सर्वदलीय बैठकले विभिन्न 10 निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली लागू गर्ने सहमति गरेको छ। बैठकपछि काँग्रेस सभापति गगन थापा,
5: हामीले सबै पार्टीका साथीहरूलाई, सबै राजनीतिक दलका आफ्ना कार्यकर्ताहरूलाई, सदस्यहरूलाई परिचालित हुन आह्वान गरेका छौँ। तर परिचालित हुँदै गर्दा यो पार्टी त्यो पार्टी नबनिकन सबैजना हामी स्वयंसेवी हौ, पार्टीका साथीहरू परिचालित हुनुहोस् तर स्वयंसेवीका रूपमा परिचालित हुनुहोस् भनेर हामीले त्यसलाई पनि सामूहिक रूपमा आह्वान गरेका छौँ। र अहिले सरकारले जुन राहतको एउटा कोष बनाएको छ, हामी सबैले आफूले संकलन गरेका कुराहरू पनि त्यही कोषमा ल्याएर एकैद्वारबाट यी सबै कुराहरूमा हामीले काम गरौँ भन्ने पनि आजको बैठकबाट हामी यो निष्कर्षमा पुगेका छौँ। हामीले यसमा काम गर्नुपर्छ भन्ने कुरालाई पहिला मनन गरेका छौँ र त्यो जिम्मेवारी पनि त्यही सर्वदलीय जुन संयन्त्र छ, संसदीय समिति छ, त्यसले काम गर्छ। संशोधन नभएका दलहरूलाई पनि त्यसमा आमन्त्रण गर्ने र सबैले मिलेर जोइन्टली काम गर्ने।
3: नेपाली सेनाले रसुवाबाट 336 जनाको उद्धार गरिएको जनाएको छ। आज बिहानदेखि मध्याह साढे बाह्र बजेसम्म टिमुरे धुन्जेर मैलुङबाट छ मुलुकका 45 सहित 336 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। सेनाले करिब 4,000 फौज सहित घाइतेहरूको खोज उद्धार आपतकालीन उपचार र राहत सामग्री वितरण गरिरहेको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेपालको सिमाना नजिक छोचेन खोला र पुरेपुत साङमु नदीको संगममा ठूलो ताल बनेको चीनले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार आज बिहानसम्म तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुने अनुमान छ। पानीको मात्रा बढ्दा तालको बाँध फुट्ने जोखिम रहेको चिनिया संचार माध्यमहरूले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको छ। बाँध फुटेमा आउन सक्ने बाढ़ीको अवस्था अनुमान गर्न चीनले बाढ़ी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ। छोचेन खोला र पुरेपुत साङपो नेपाल प्रवेश गरेपछि भोटेकोशी त्रिशुली नदी प्रणालीमा जोडिन्छन्। ऊर्जा मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा बत्तीको जुहो गर्दैछ।
4: ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा 500 सोलर पावर ब्याङ्क पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई 500 सोलर पावर ब्याङ्क हस्तान्तरण गर्दैछ। ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले रसुवामा सब स्टेशन उडेकाले तत्कालै विद्युत सुचारू गर्न सकिने अवस्था नभएको भन्दै वैकल्पिक रूपमा बत्ती बाल्न मिल्ने र मोबाइल चार्ज गर्न मिल्ने गरी सोलर पावर ब्याङ्क विपद राष्ट्रिय परिषदमा पठाउँदै गरेको जानकारी दिनुभयो। बाढ़ीबाट 12 वटा जल विद्युत आयोजनाहरूमा क्षति पुगेर 431.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
3: रसुवा भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु हुनेको संख्या 270 पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्र 108 जनाको शव फेला परेको छ। पूर्व नवलपरासीमा 62 जना, पश्चिम नवलपरासीमा 15, धादिङमा 27 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यसै गरी गोर्खामा 20, नुवाकोटमा 12, तनहुमा 9 र रसुवामा 17 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार 52 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिवी शिक्षण अस्पतालमा 26, ट्रमा सेन्टरमा 20, वीर अस्पतालमा 2, नर्भिकमा 2, मनमोहन अस्पतालमा 1 र वीरेन्द्र सैनिक अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। 14 जना डिस्चार्ज भएर फर्केको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीपछिको राहत र उद्धारका लागि नेपाली सेनाको फौज हिजो बिहानदेखि निरन्तर खटिएको छ। सेनाले उद्धारसहित राहत सामग्री ढुवानी समेत गर्दै आएको छ। सैनिक प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेत,
5: विशेष गरी हामीले जमिनी उद्धार र हवाई उद्धार यो दुईवटा क्षेत्रमा हामीले कार्य गरिरहेका छौँ। अहिले जमिनी उद्धारको हकमा हामीले 64 जनालाई जमिनबाट उद्धार गरेका छौँ भने हवाई उद्धार हिजो हामीले 97 जनाको उद्धार गरेको थियौँ भने आज हामीले हालसम्म 135 जनाको हवाईबाट उद्धार गरिसकेको अवस्था छ। जसमा चाहिँ 20 जना चाहिँ विदेशी नागरिक पनि हुनुहुन्छ। यो 20 जनामा चाहिँ 11 जना भारतीय नागरिक हुनुहुन्छ, 6 जना चाइनिज, 2 जना इटालियन र 2 जना अमेरिकन भन्ने मलाई जानकारी प्राप्त भएको छ। अहिले 14 वटा हेलिकप्टर सबभन्दा प्रभावित जिल्लाहरूमा खोज उद्धार र राहत कार्यहरूमा खटिएको छ। त्यो सँगसँगै आज राति हामीले 11 ट्रक चाहिँ यो राहतका सामग्रीहरू पनि त्रिशुली पुर्याइसकेको अवस्था छ र त्यसबाट पनि विभिन्न आवश्यक भएका स्थानहरूमा हेलिकप्टर मार्फत ढुवानी कार्य पनि भइरहेको छ।
6: आफ्नै 44 सैनिक पनि हराइरहेको भन्ने कुराहरू आइराखेका थियो, खोजी उहाँहरूको फेला पर्ने के भइराखेका छ?
5: विशेष गरी नेपाली सेनाको प्रभावित क्षेत्रमा राष्ट्रिय निकुञ्ज र हाइड्रो पावर सुरक्षाको लागि नेपाली सेनाको फौज खटिएको थियो, जसमा चाहिँ नेपाली सेनाका 44 जना सकल दर्जाहरू अहिलेसम्म बेपत्ता हुनुभएको छ। उहाँहरूको पनि हामीले तीव्र रूपमा खोजी कार्य गरिरहेका छौँ।
6: अहिले मोटामोटी कति सैनिक परिचालन गरेका छौँ जर साहब?
5: हिजोको हकमा हाम्रो करिब 1700 फौज परिचालन भएको थियो भने आज अहिलेसम्म चाहिँ यो 2355 फौज प्रभावित क्षेत्रहरूमा खटिएको अवस्था छ।
6: परिचालित टोलीको आफ्नै बन्दोबस्तका लागि के गरिँदैछ जरसाब?
5: यसको लागि चाहिँ पहिला यो फौज खटिनु अगाडि नै योजना बनाएर सोही अनुसारको सप्लाई सिस्टमहरूलाई पनि यो लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेको छौँ र कति ठाउँमा चाहिँ ड्राई राशनहरू पनि व्यवस्था गरिएको अवस्था छ र स्थान अनुसार हामीले खटिएको फौज हाउसको लजिस्टिक ब्याकअपको पनि व्यवस्था गरेका छौँ।
6: आज त रातैभरि पनि खटिनु भयो होइन?
5: आज राति पनि हाम्रो 11 टिम चाहिँ विभिन्न स्थानहरूमा रातैभरि खटिएको अवस्था थियो।
6: उद्धारका लागि कसैले सहयोग माग्न चाह्यो खोज्यो भनेदेखि कसरी अप्रोच गर्ने?
5: अब यो नेपाली सेनाको कुनै पनि व्यक्तिहरूको विषयमा जानकारी गराउन चाहनुहुन्छ भने हाम्रो प्रमुख सेनानी भूपेन्द्र गुरुङ हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न सकिन्छ। उहाँको नम्बर 98142458 रहेको छ। त्यसै गरी कुनै पनि जानकारी दिन र केही खबर प्राप्त गर्नको लागि 01597909 मा चाहिँ सम्पर्क गर्न म सबैलाई अनुरोध गर्दछु।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलेसम्म 299 जनाको शव फेला परेको छ। आज दिउँसो 3 बजेसम्मको तथ्याङ्क अनुसार रसुवामा 3, नुवाकोटमा 12, धादिङमा 29, गोर्खामा 29, त्यस्तै तनहुँमा 16, चितवनमा 121, पूर्वी नवलपरासीमा 65 र पश्चिम नवलपरासीमा 14 जनाको शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ। चीनका प्रधानमन्त्री ली क्वाङ चीनतर्फको बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि तिब्बत आइपुग्नु भएको छ। नेपालमा रहेको चीनिया दूतावासका अनुसार चीनका प्रधानमन्त्री आज बाढ़ी प्रभावित क्षेत्रमा आउनु भएको हो। हिजोको विनाशकारी बाढ़ी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 जना चीनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले पत्रकार सम्मेलनमा नेपालतर्फको विपद प्रभावित क्षेत्रमा करिब 100 चीनिया नागरिक बेपत्ता रहेको जानकारी दिनुभएको हो। चीनतर्फ भने आज बिहान 8 बजेसम्म 3 जनाको मृत्यु, 558 जना बेपत्ता र 2 जना स्थानीय गाउँलेको उद्धार गरिएको जियानले बताउनुभयो। चीनले बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका कामलाई तीव्र पारेको छ। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोट बाहेक विभिन्न ठाउँका नेपाली र विदेशी गरी 1433 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो 2:30 बजेसम्मको तथ्याङ्क अनुसार रसुवा र नुवाकोट बाहेक 7 प्रदेशका 916 र विदेशी नागरिक 517 जना सम्पर्कविहीन भएका हुन्। नेपालको सिमाना नजिक छोचेन खोला र पुरेपुत साङपो नदीको संगममा ठूलो ताल बनेको चीनले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार आज बिहानसम्म तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको छ। तालबाट पानी बाहिरिन थाले पनि आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। पानीको मात्रा बढ्दा तालको बाँध फुट्ने जोखिम रहेको चीनिया संचार माध्यमले जनाएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्था नजिकबाट निगरानी गरिरहेको बताएको छ। बाँध फुटेमा आउन सक्ने बाढ़ीको अवस्था अनुमान गर्न चीनले बाढ़ी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ। सरकारले सुनसरी बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई अनुमति लिएर मात्र उडान भर्न पत्राचार गरेको छ। यसअघि हिजो सरकारले आपतकालीन रूपमा उद्धारमा खटिनका लागि निजी हेलिकप्टरले सरकारको अनुमति लिनु नपर्ने भनेको थियो, तर आफ्नै हिसाबले उडान भर्दा हवाई ट्राफिक भएर दुर्घटनाको जोखिम भएको भन्दै फेरि आज सरकारले अनुमति लिएर मात्रै उडान भर्न भनेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवन का जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढंगले काम अगाडि बढ़ाउन भनेको छ। ऊर्जा मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ। रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रसँग सहकारी गरी प्रभावित क्षेत्रमा आज 500 सोलर पावर ब्याङ्क पठाउने तयारी छ। मन्त्रालयका सह प्रवक्ता शालिकराम भण्डारी,
4: सोलर बिजुली र मोबाइल चार्जिङको व्यवस्था गर्न 500 थान सोलर पावर ब्याङ्क पठाउने भन्ने छ। यो चाहिँ अब हाम्रो चाहिँ जोखिम न्यूनीकरण तथा व्यवस्थापन छ नि एनडीआरएफ, यहाँबाट चाहिँ प्रधानमन्त्री कार्यालय मार्फतै पठाउने भन्ने हाम्रो डिसिजन भएको छ हाम्रो मन्त्रालयबाट चाहिँ।
5: यो 500 वटा जुन सोलर पावर ब्याङ्क प्रभावित क्षेत्रमा पठाउने भनेको छ, यो संख्या पर्याप्त छ?
4: यस्तो छ, यसलाई अब अहिले त अहिलेलाई चाहिँ पर्याप्त छ त भन्ने अवस्था छैन होइन हजुर, तर अब अहिले सुरुवाती रूपमा चाहिँ त्यहाँ प्रभावितहरूलाई चाहिँ केही राहत गर्न सकिन्छ कि भन्ने विषय हजुर।
5: यो हाम्रो वितरणको प्राथमिकता र संयन्त्र चाहिँ के हुन्छ सर?
4: यो हाम्रो चाहिँ एउटा टास्क फोर्स नै बनाएको छु मैले, फोर्स नै बनाएको छु हामीले। यसमा तपाईँको चाहिँ लाइनलाई रिजिस्ट्रेसन गर्ने र प्लस त्यहाँनिर चाहिँ हामीले उद्धार कार्यलाई अगाडि बढाउनको लागि चाहिँ हाम्रो मन्त्रालयबाट पनि एउटा टास्क फोर्स जस्तै बनाएको छ, त्यो अनुसार चाहिँ फोर्स अनुसार काम हुन्छ। जति आज मात्र हामी चाहिँ उता जति पनि क्षतिपूर्तिको लागि जे जति क्षति भएको छ त्यसको विवरण गर्नको लागि पनि एउटा उच्च स्तरीय समिति गठन भएको छ, त्यसको पनि पहिलो मिटिङ आज बसिसकेको छ, भनेर प्यारालाले सबै कामहरू भइरहेको अवस्था अहिले चाहिँ।
5: प्रभावित नागरिकले चाहिँ सामान्य रूपमा बत्ती बाल्न पाउने अवस्था कहिलेसम्म आउला?
4: होइन आइसक्छ, जस्तै अहिले हामीले के गर्यौँ भने जस्तै 66 केबीका जति पनि लाइनहरू छ नि त्यसलाई चाहिँ हामीले चाहिँ 11 केबीबाट चाहिँ चार्ज गरेर पनि त्यो प्रभावित ठाउँमा चाहिँ अहिले लाइन पुर्याएको अवस्था हो। त्यति लाइनहरू चाहिँ जुन सबस्टेसन हबे जुन तपाईँको चाहिँ ड्यामेज भयो तिनीहरूलाई चाहिँ अब हामीले तपाईँले गर्न सक्ने भएन, हामी ब्याक फिटबाटै लाइन उतातिर चाहिँ 11 केबीबाट गरेर चाहिँ त्यहाँ सब प्रायः ठाउँमा हामीले चाहिँ सप्लाई गरेको अवस्था छ अहिले।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
2: यो BFBS गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: भोटेको सिबारीले गोसाई कुण्ड तीन स्याफ्रु बेसी र नुवाकोट विदुर दशमा दुईजना वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ तर दुवै पेन्सनर सकुशल छन् एडब्ल्यूसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्जन तेज बहादुर थापा
5: हाम्रो पेन्सनरको हकमा चाहिँ दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ एउटा कसै कुन्द तीन च्याप्रुवासी बजारमा बस्नु भएको थियो सार्की घले उहाँ 88 वर्षको अनि अर्को विदुर गाउँपालिका 10 कोलोनी भन्छन् उहाँकोटको निङमा तामाङ उहाँ चाहिँ के अरे 83 वर्षको उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङमा तामाङको चाहिँ घर लयो सम्पूर्ण सम्पत्ति लयो तर चाहिँ अलिकति 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले उनीहरूले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्केर अलि माथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ अनि उहाँ सप्रवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू उहाँको घरदेखि तलतिरको सबै बगाएर लयो आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन हामीलाई रिपोर्ट आएको त्यो हो तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन बिजुली पावर सबै छैन मोबाइल चार्ज गर्न सक्दैनन् गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ पाइसकेपछि अझै उहाँको कोही काठमाडौँमा छ नातिनीहरू नातिनी बुहारीहरू उहाँको तर्फबाट हामीले यसरी पाएको छौँ तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन अनि अरू चाहिँ हामी चाहिँ जाने अवस्था पनि छैन बाटो पुलहरू सबै लैसक्यो त्यहाँ चाहिँ जाने बाटोहरू सबभन्दा ठुलो भनेको चाहिँ उहाँको आफ्नै छोरा पनि मिसिङ छ अहिले बुहारीको नाति नातिनाहरू सबै मिसिङ छ उनीहरूको कता गयो त्यो निश्चय पनि पहिरोले त्यो बाढीले नै लयो भनी हामीले एस्युम्सन छ तर हाम्रो पेन्सनर चाहिँ त्यहाँको मान्छेले त्यो उसको आफन्तीले चाहिँ बोकेर माथि सार्नु भएछ सफरवासीको
4: उहाँहरूलाई अब कसरी सहयोग गर्ने योजना छ
5: हिजो नै हामीले एउटा टिम पठायौँ अब बाटै छैन सबै 16-17 पुलहरू सबै बगायो अब जानुपर्ने पुल क्रस गरेर जानुपर्ने अनि के अरे अन्त बाटोबाट जाने बाटो छैन हामीले 4-5 टिम पठाएको थियौँ त्रिशुलीसम्म गयो अनि त्यहाँ चाहिँ पुलदेखि यतापट्टि परहरी चौकी छ त्यसदेखि उता चाहिँ जानु सम्भव भएन सहयोग गर्नलाई हामीले अलिकति रिलिफ आइटम पनि लिएर पठाएको थियौँ तर चाहिँ त्यो पास गर्ने सम्भव भएन नभएपछि टिमले उनीहरूकै छिमेकीहरूलाई फोन गरेर लो फलानालाई चाहिँ यति खानालाई चामलहरू नुन तेलहरू बस्नलाई दिनुहोस् हामीले कति पैसा लाग्छ हामीले पछि यहाँबाट दिन्छौँ हिसाब गर्नुहोला भनेर त्यसै त्यो किसिमले सहयोग चाहिँ पुर्याइयो तर हामी फिजिकली आफै दिन सकिएन जाने अवस्था छैन बाटै छैन
4: अहिले उहाँहरू कसरी बसिराख्नु भएको छ त कहाँ बस्नु भएको छ
5: त्यही त ठुलो समस्या छ कि अहिले फेरि ताल चाहिँ चाइनामा अझै भत्किँदैछ भन्ने हल्लाले उनीहरू झन् माथि जङ्गलतिर सरेको अवस्था छ त्यो हिजो कहाँ गएर बसेको थिए त्योबाट पनि अझै यहाँ पनि आउँछ भनेर अझै माथि जङ्गलतिर भएको हुनाले चाहिँ उनीहरूलाई चाहिँ खाना सेल्टर एकदम ठुलो समस्या छ भन्ने सुनेको छौँ तर नेपाल सरकारको रिलिफ टिमहरूले चाहिँ बिहानदेखि सार्ने कोसिस गरेको छ भन्ने सुनेको छु आशा छ त्यो एस्ट्रोनेट भएको मान्छेहरूलाई चाहिँ यता सदरमुकाम के अरे धुम्चेमा ल्याउने कुरा गर्दैछ भन्ने सुनेको छु तर हाम्रो पेन्सनरहरूको चाहिँ अवस्था त्यो कन्ट्याक्ट भएको छैन अहिले जीवित छन् भन्ने हामीले कन्फर्म पायौँ तर त्यसपछि कन्ट्याक्ट हुन सकेको छैन हामी जान सक्ने अवस्था पनि छैन हामी जान सकेनौँ
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगेको छ यात्रुवाहक तथा मालवाहक सवारी साधनमा क्षति हुनुका साथै चालक सहचालक र सवारी मजदूर समेत सम्पर्क विहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भई नसकेको बताउनु भएको छ सेटौलाका अनुसार नेपाल अरणीको यातायात सेवा प्रालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अहिलेसम्म अज्ञात छ उहाँले बससहित बसमा सवार यात्री र 50 कर्मचारी पनि सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ यस्तै नमस्ते पासाङ लामु यातायात कम्पनी प्रालीका 15 सवारी साधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो मन्त्रालयका अनुसार सुरक्षित यात्राका लागि गोसाईकुण्ड दुप्चेश्वर काठमाडौँ हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिनेछ रसुवाको भोस्टेको सीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 289 पुगेको छ। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले थप शव फेला परेको जनाएको हो। त्यहाँ मात्रै 81 जनाको शव फेला परेको छ। तीमध्ये 55 जनाको शव जिल्लाका 7 अस्पतालमा राखिएको छ। 26 जनाको शव भने घटनास्थलमै रहेको र अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रसुवाबारीमा बगेका 359 जनाको शव फेला परिसकेको छ। शव भेटिने क्रम पनि जारी छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कोतिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ। पृथ्वी राजमार्गबाट रिपोर्टिङ गरिरहेका धादिङका पत्रकार पोषनाथ अधिकारी,
4: विशेष गरी अहिले यो धादिङ खण्डमा फेला परेका शवहरूको व्यवस्थापनको कुरा अलिकति कठिनाई उत्पन्न भएको छ। यहाँ शवहरू राख्ने ठाउँ नभएको हुनाले, शवगृहहरू नभएको र फ्रिजहरू नभएको हुनाले पनि यो शवहरू बिग्रने, यसबाट यो चाहिँ सड्ने भएको हुनाले यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा प्रहरीको अहिले चिन्ताको विषय भएको छ। यहाँबाट काठमाडौँ पठाउनका लागि पनि सडक सम्पर्क विच्छेद भएको हुनाले यहाँबाट हेटौँडापट्टि लगेर काठमाडौँ लाने अथवा के गर्न सकिन्छ भनेर प्रहरीले त्यसतर्फ पनि चासो दिइरहेको छ।
3: बाढी पीड़ितका लागि निजामती कर्मचारीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड़ रुपियाँ बराबरको योगदान गरिने भएको छ। आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौको मासिक तलब भुक्तानी गर्दा 36 करोड़ रुपियाँ बराबर योगदान हुने निर्णय गरेको हो। ऊर्जा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दैछ।
5: ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा 500 सोलर पावर ब्याङ्क पठाउने तयारी गरेको छ। प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई 500 सोलर पावर ब्याङ्क हस्तान्तरण गर्दैछ। ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले रसुवामा सबस्टेशन उडेकाले तत्कालै विद्युत सुचारू गर्न सकिने अवस्था नभएको भन्दै वैकल्पिक रूपमा बत्ती बाल्न मिल्ने र मोबाइल चार्ज गर्न मिल्ने गरी सोलर पावर ब्याङ्क विपद राष्ट्रिय परिषदमा पठाउँदै गरेको जानकारी दिनुभयो। बाढीबाट 12 जलविद्युत आयोजनाहरूमा क्षति पुगेर 431.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ।
3: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीका कारण निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत 338 जना कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्। बाढीले 675 मेगावाट क्षमताका 13 जलविद्युत आयोजनमा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले जनाएको छ। इपान अध्यक्ष मोहन कुमार डाँगी,
6: निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरू जो 9 आयोजनाहरू प्रभावित भए, ती 9 आयोजनाहरू मध्ये 338 जना मानिसहरू त्यसमा भएका कामदारहरू र मानिसहरू चाहिँ सम्पर्क बाहिर रहेका छन् र 212 जना उद्धारको पर्खाइमा रहेका छन्। यसो गर्दाखेरि झन्नै तपाईँको 550 मानिसहरू चाहिँ अहिलेसम्मको रेकर्डमा, अहिले यो मितिसम्मको रेकर्डमा चाहिँ प्रभावित भएका छन्। जो मध्ये मिसिङ भएका 338 भयो र उद्धारको पर्खाइमा रहेका 212 जना रहेका छन्। सरकारी आयोजनामा जस्तो एनइएको रिपोर्ट आएको छ, एनइएको रिपोर्टमा पनि एनइएका कर्मचारीहरू पनि धेरै क्षेत्रको सम्पर्क बाहिर छन्। त्यसमा बैङ्कका कर्मचारीहरू छन्, त्यसका त्यहाँका स्थानीय बजारका मान्छेहरू छन्, त्यसले र तपाईँको पर्यटन, तपाईँको चाहिँ पर्यटनमा गएका गोसाईकुण्ड गएका पर्यटकहरू पनि धेरै परेका छन्। त्यो बेग्लै रिपोर्ट भयो र यो चाहिँ यो जलविद्युतसँग सम्बन्धित मात्रै रिपोर्ट यस्तो छ।
3: सरकारले भोटेकोशी बाढी प्रभावितलाई सघाउन राहत सामग्री संकलन गर्न 3 ठाउँ तोकेको छ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। यस्तै नुवाकोटको बट्टारको नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीको नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन हुनेछ। संकलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि राहत सहयोग गर्न चाहनेले सरकारले तोकेका स्थानमा नै सामग्री पुर्याउनु पर्नेछ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ।
3: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढ़ीका कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रो मेसी रसुवागढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि बन्द रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेली ब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गर्दै बेली ब्रिज जडान गर्ने काम अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: BFBS Gurkha Radio. Gurkha Radio.
1: Sainya Samudayma.
0: Milan Bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You BFBS Gurkha Radio ho.
1: Radio. Gurkha Radio.
3: रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म 359 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीका कारण हालसम्म 910 सम्पर्कविहीन रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। विपदमा परेका नागरिकको उद्धार र रक्षाका लागि गृह मन्त्रालयले 13,295 जना सुरक्षाकर्मी परिचालन गरेको छ। भुटेकोशी बाढीले तहस नहस पारेको ठाउँ हो रसुवाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। भोटेकोशी बाढीको वितण्डाका एकजना साक्षी टिमुरेका स्थानीय नेपाल चीन सीमापार व्यापार संघका अध्यक्ष कामी नोर्फु तामाङ।
4: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 बजे म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्र जोगे हो, नत्र भने हामी पनि जोग्ने थिएन।
5: अनि तपाईँको त्यहाँको होटलमा बसेका पाहुना कर्मचारी
4: कोही पनि छैन, कोही पनि छैन, सबै चिरिप्पै हो,
5: केही पनि छैन,
4: चाहिँ केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो, अनि व्यवहारीहरू त्यतिको थियो। भन्सार कार्यालयको मान्छे मात्रै 19 त्यहाँ मरिसकेको अवस्था छ। 600 त्यो लोड अनलोड गर्ने लेबरहरूको संख्या छ, अब त्यसको पनि एक इन भएको छैन। र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसवाघरीदेखि सबरु बेसी भन्ने ठाउँसम्म छैन, सरकारले चाहिँ पुरै बाटो पिच गर्ने क्रममा छ। त्यो तीनवटा पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सबरु बेसीमा थियो। र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गरेर भने कति मर्यो भने त्यो पनि यकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने। र नेपाललाई यति अरबौँ क्षति छ, तल सबरु बेसी बन्यो भने एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
5: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
4: मैले मजाले प्रत्यक्ष देखेँ सर।
5: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
4: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि अफिसहरू 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको। नेपाल सरकारकै भन्सार कार्यालय पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो, र पुलिसको अफिस पनि त्यही हो, सशस्त्रको अफिस पनि त्यही हो, र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै त्यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावाहुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
5: टिमुरेको 500-600 घर नै केही पनि छैन, अब
4: छैन छैन छैन, त्यहाँको नक्सै चेन्ज भइसकेको छ हजुर, सबै तपाईँको ध्वस्त भइसकेको अवस्था छ, सबै बगरमा परिणत भएको छ।
5: हिजोको दिन कसरी बिताउनु भयो?
4: हिजो अलिकति समयमा उधार भइदिएको भए त्यहाँ केही मान्छेहरू चाहिँ घाइतेहरू चाहिँ बस्ने अवस्थामा थियो, त्यो भित्ता किनारपट्टि केही मान्छेहरू चाहिँ अलिकति थोरै होसमा थियो, तिनीहरूलाई हामीले बोकेर पाखामा पुर्याए। तर पनि हिजो दिनभरिमा नेपाल सरकारबाट उधारको कमी भयो, केही पनि हेली पनि आएन, केही नआएको हुनाले ती व्यक्तिहरू अघि बिहानसम्म सबै मरिसकेको अवस्था छ। र हिजो हामी दिनभरि भोकै थियौँ, न पानी एउटा व्यवस्था पनि भएन, हामीलाई केही उधार पनि भएन, यति भिसो अवस्थामा पऱ्यो, न हामीलाई खान छ, न हामीलाई बस्न छ, न हामीलाई कहाँ जाने होला, के गर्ने होला।
5: गएको रात कसरी बिताउनु भयो तामाङजी?
4: गएको रात रातभरि हामी जङ्गलभित्र बसेर रातभरि बित्यो, न खानेकुरो पनि केही छैन, पानी परिरहेको अवस्था थियो, रातभरि पानी भिज्दै कराउँदै रुँदै त्यही भएर बित्यो। र हाल अहिले भर्खर यहाँ काठमाडौँ आएर मात्रै केही खानेकुराहरू पायो, र हिजोदेखि आजसम्म हामी भोकै अवस्थामा थियो सर, एउटा पानी समेत खान पाएन। अहिले लास भनेको छरपट छ, लास एउटा उठाउन सकेको छैन। हेर्नुहोस् यो भित्ता भित्तामा केही लासहरू छन्, यो सरकारले छिटोभन्दा छिटो हामीलाई कुन स्थानमा के स्थानान्तरण गर्ने हो, र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाहरू र जति पनि सहयोगी संस्थाहरू छन् उहाँहरूले पनि केही ध्यान जाओस् भन्ने मैले अपेक्षा लिएको छु।
3: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारे बहसमा प्रसारण हुनेछ। भोटेको सिबारीले गोसाई कुण्ड 3 स्याफ्रु बेसी र नुवाकोट विदुर 10 दुईजना वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ, तर दुवै पेन्सनर सकुशल छन्। एडब्ल्यूसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्जन तेज बहादुर थापा,
2: हाम्रो पेन्सनरको हकमा चाहिँ दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ। एउटा गोसाई कुण्ड 3 स्याफ्रु बेसी बजारमा बस्नु भएको थियो सार्की घले, उहाँ 88 वर्षको, अनि अर्को विदुर गाउँपालिका 10 कोलोनी भन्छ नुवाकोटको निङ्मा तामाङ, उहाँ चाहिँ 83 वर्षको। उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङ्मा तामाङको चाहिँ घर लयो, सम्पूर्ण सम्पत्ति लयो, तर चाहिँ 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्किएर खलीमाथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ। अनि उहाँ सप्रवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू उहाँको घरदेखि तलतिरको सबै बगाएर लयो, आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो, उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले, अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ। त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन हामीलाई, तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन बिजुली पावर सबै छैन, मोबाइल चार्ज गर्न सक्दैनन्, गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ। सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ, तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन, अनि अरू चाहिँ हामी चाहिँ जाने अवस्था पनि छैन, बाटो पुलहरू सबै लगिसक्यो।
3: भटेकोसी बाढीका कारण अलपत्र परेका यात्रुलाई धादिङका स्थानीयले खानपिनको व्यवस्था गरेका छन्। बाढीको खबर लगत्तै पृथ्वी राजमार्गमा निस्किएका धादिङका पत्रकार पोषनाथ अधिकारी,
6: यहाँ अहिले एउटा चप्पल छिनेर दुईटा चप्पल हावा लिएर अलि बगरको बिचमा छु म।
7: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
6: भोटेकोसीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ।
7: फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
6: हो, हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल बगाएको हामीले नजिकबाटै हेर्यौँ।
7: त्यहाँ अलपत्र हुनुहुन्छ होला, यात्रुहरू पनि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आछ?
6: पक्कै पनि स्थानीयहरूले, यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने। यो पटक गजुरी आदमघाट गल्छी क्षेत्रका स्थानीयहरूले स्वतस्फूर्त रूपमा एकजुट भएर खाना बनाउने र सडक क्षेत्रमा रहेका सवारी साधनमा रहेका यात्रुहरू, चालकहरू, सहचालकहरू जति छन् सवारी प्रयोगकर्ताहरू सडकमा रोकिएका, उनीहरूलाई खाना पानीको व्यवस्थापनमा उनीहरू लागिरहेका छन्।
7: पोषनाथजी, अब घर कसरी जाने?
6: अब झोलुङ्गे पुलहरू केही सुरक्षित छन्। झोलुङ्गे पुलहरूबाट यो त्रिशुली नदी वार पार गरिसकेपछि पारीबाट अर्को वैकल्पिक साधनको व्यवस्थापन गरेपछि सदरमुकामसम्म जान सकिन्छ।
3: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मीडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले,
8: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चार कर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विभत्स मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने, मान्छेलाई एकदम भावविह्वल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू, त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चार कर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा, रिल्सहरूमा, टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यसको देखाउँछ। त्यसले नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्। सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मदत गर्न सकिन्छ भनेर मान्छेहरू मदत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्। तर केही अपवाद स्वरूप मान्छेहरूले गर्ने यस्तो गैर जिम्मेवार र अनैतिक आपराधिक कामहरू जुन सामाजिक सञ्जालमा भइरहेको छ ती आपत्तिजनक छन् र तिनलाई चाहिँ राज्य संयन्त्रले एकदम प्रभावकारी ढङ्गले कारवाहीको दायरामा ल्याउनु पर्छ र तिनीहरूलाई चाहिँ कानूनको कठघरामा उभ्याउनु पर्छ।
7: अब खबर फटाफट। त्रिशुली नारायणी नदीमा शव खोजी तीव्र, चितवन सहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, शव पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्क विहीन, विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी, कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह। बाढीबाट जलविद्युत आयोजना, प्रसारण लाइन, पुल र सड़कमा ठूलो क्षति, 431 मेगावाट विद्युत उत्पादन बन्द, वैकल्पिक प्रणाली मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापनाको प्रयास।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोरखा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीका पीडितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठुलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब मान्छेहरूको त अब थुप्रै छैन, अब पालिका सालिका सबै लगिसक्यो, अब के गर्नु।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ्दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जनाभन्दा बढी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
1: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौँ संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठुलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 सुरुको दशकमा नरसंहार र मानवता विरुद्धका अपराध गरेको अभियोगमा 84 मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढङ्गले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौँ बोस्नियाली मुस्लिम पुरुष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जुन महिनामा घोषणा भएको युद्धविरामको बावजुद इजरायली सेनाले दक्षिणी लेबनानमा भीषण हवाई हमला गरेको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लडाकुहरू रहेको इजरायलको दावी छ। लेबनानको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्धविराम सम्झौताको 5,000 पटक भन्दा बढी उल्लङ्घन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरुपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौँको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीडित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढीमा परेर हालसम्म 350 बढीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौँको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्रीसँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
4: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी सुरु भइसकेको छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजनाबारे भने।
4: म्यासिभ ड्यामेज छ, यो पुरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकल्ली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौँ। तर इन्टरनल्ली जति म्यानेज हुनसक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौँ, बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर उसलाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हरियालले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। शव पहिचान गर्नको लागि शवमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 वार्ड 90% क्षति छ, 5 वार्ड तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षित स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसरी उहाँलाई चाहिँ अब सम्बन्धित ठाउँमा के अरे उपचारको लागि पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
7: काउन्टै छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 वडा अध्यक्ष, 1 कार्यपालिका सदस्य, कर्मचारीहरू नै ठुलो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब ठुलो छ
0: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बिबिसीसँग भनिन्,
2: माथिबाट त सबै लगिसक्यो, अब थुप्रै छैन अब सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो के हो भाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
2: परिवार त के भन्नु त, अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति चाहिँ भाग्न सकेछ, वडाले चाहिँ वार्डमा जाँदाखेरि अनि वार्ड पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासास्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यु गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम सुरु गर्यौँ र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयङ्कर बाढी आएर त्यो अकल्पनीय खालको बाढी आएको हुनाले त्यो बाढीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधि हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी रहेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका, भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौँ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ सङ्ख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ, भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौँ।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै, रसुवाको बाढीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
9: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनु पर्ने हुन्छ भने सबै खालका मिडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि, समाचारै बजिरहेको छ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
10: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घन्टा भित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
9: सेकेन्ड सेकेन्डको कति महत्त्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै हामी अलि भने सिस्टम बनाएर हत्या हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसदेखि त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भोटेकुसी नदीमा फेरि बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ. जल तथा जलस्रोत अनुसन्धान केन्द्रले जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको छ. तालमा पानीको सतह फुट्ने बढ़ी जोखिम छ. अर्को सूचना जारी नभएसम्म भोटेकुसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धारमा खटिएका उद्धारकर्ता लगायत सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ. नेपाली सेनाले हेलिकप्टर र जमीन मार्फत 896 जनाको उद्धार गरेको छ. टिमुरे, स्याफ्रु, बेसी, धुन्छे र मैलुङ इलाकाबाट 101 विदेशी सहित 696 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ भने 200 जनाको जमीन मार्फत उद्धार गरिएको छ. साथै त्रिशुलीमा स्थापित आपतकालीन उपचार केन्द्रबाट 354 र धुन्छेको मेडिकल टीमबाट 546 गरी 900 जनालाई स्वास्थ्य सेवा दिइएको सेनाले जनाएको छ. सेनाले खोजी र उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ. यसका लागि रसुवा र नुवाकोटमा 4200 भन्दा बढी र नुवाकोटदेखि चितवनसम्म 1200 भन्दा बढी नेपाली सेनाको फौज परिचालन गरिएको छ. सेनाले पृथ्वी राजमार्गको लेदो सफा गरी सड़क सञ्चालन गर्ने र शवको उद्धार गर्ने काम पनि गरिरहेको छ. भोलि नदी किनारमा शव खोजतलास आपतकालीन उपचारका साथै मैलुङ, टिमुरे र स्याफ्रुबेसीका टनेलमा सम्पर्कविहीन भएकाहरूको खोजी उद्धार र त्रिशुली धुन्चे सड़क सञ्चालन गर्ने सेनाको योजना छ. रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगेको छ. यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ. महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला:
4: नेपाल अरनीको यातायात सेवा प्रणालीबाट 25 यात्रुवाहक जो काठमाडौँबाट मानसरोवरतर्फ पर्यटकहरूलाई लिएर त्यहाँ तीर्थयात्रुहरूलाई लिएर जाने क्रममा 25 सवारी साधन अहिलेसम्म कहाँ छन् भन्ने कुराको यकिन भएको छैन. 3 स्टाफहरू अन्दाजे 50 सम्पर्कविहीन रहेका छन् स्टाफहरू भने भरत चौलागाई, नवराज खड्का र सुशील श्रेष्ठ सम्पर्कमा उहाँहरू 3 सम्पर्कमा आउनुभएको छ भने 50 स्टाफहरू जो चालक सहचालक मजदुरहरू छन् उहाँ सम्पर्कविहीन हुनुहुन्छ. यो प्रारम्भिक हो, योभन्दा धेरै हुनुहुन्छ अझ अरनिकोबाट. त्यसै गरेर नमस्ते पासाङ लामो यो चाहिँ नुवाकोटको अझ छेद विच्छेद भएको स्थानका यो संस्था हो. नमस्ते पासाङ लामो यातायात कम्पनी तालिका को तर्फबाट चाहिँ 15 सवारी साधन यहाँ प्राप्त भएको छ. त्यसमा गएका यात्रुहरू चाहिँ कहाँ छन् भन्ने त्यसको विवरण हामीलाई आउन सकेको छैन. यो पासाङ लामोका चाहिँ धेरै सञ्चालकहरू र त्यहाँका व्यवसायी परिवार तथा सम्पत्तिको क्षतिको विवरण आउने क्रम छ. ठुलो क्षति भएको छ त्यहाँका व्यवसाय सञ्चालक. नुवाकोटमा रहेका अत्याधिक मात्रामा बस, माइक्रो बस, मालवाहक ढुवानीका अत्याधिक मात्रामा त्यो भेगमा लगानीकर्ताहरूको काम गर्ने कामदार, चालक, सहचालक अहिले सम्पर्कविहीन हुनुहुन्छ.
3: सरकारले बाढी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा निकायको जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो. सरकारले विपदको बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका कर्मचारीको भत्ता र दैनिक खाजा खर्च बढ़ाउने निर्णय गरिएको जनाएको छ. भोटेको सीमा बाढीपछि सम्पर्कविहीन भएका लाङटाङ खोला जलविद्युत आयोजनाका 18 कर्मचारी सम्पर्कमा आएका छन्. आयोजनाका प्रवर्तक विजय मोहन भट्टराईका अनुसार अझै 42 कर्मचारी सम्पर्कविहीन छन्. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान र इपान सम्बद्ध जलविद्युत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,05,50,000 रूपियाँ सहयोग गर्ने भएका छन्. इपानको बैठकले भोटेको सी बाढ़ीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँ लगायत जिल्लाका पीड़ित नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो. नेपाली कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पूरक निवेदनमा आज प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले अन्तर्कालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: लेन्दखोला बाढीमा परेर मृत्यु हुनेको संख्या 399 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रजुवामा सबभन्दा बढी 289 र चितवनमा 137 जनाको समेत विभिन्न स्थानमा शव फेला परेको जनाएको छ। कतिपय शव नवलपरासी पश्चिमसम्म पनि फेला परेका प्रहरीले उल्लेख गरेको छ। हालसम्म 466 जनाको उद्धार भएको तथ्याङ्क छ। हालसम्म 32 देशका 624 नागरिक बेपत्ता रहेको खुलेको छ। यस्तै सरकारले बाढी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपदको समयमा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी सशस्त्र र सेनाका कर्मचारीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय गरेको जनाएको छ। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि 3 वटै सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाहका अनुसार आज बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। खाद्य तथा गैर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय गरिएको छ। बीर, राष्ट्रिय ट्रमा, त्रिवी सिभिल अस्पताल, पाटन र नेपाल प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। भोटेकोसी बाढीका कारण अलपत्र परेका यात्रीलाई धादिङका स्थानीयले खानपिनको व्यवस्था गरेका छन्। पत्रकार पोषनाथ अधिकारी,
4: यहाँ अहिले एउटा चप्पल छिनेर दुईटा चप्पल हातमा लिएर अलि बगरको बिचमा छु म अहिले।
5: बाढी पस्दै गर्दा कहाँ हुनुहुन्छ तपाईँ?
4: भोटेकोसीमा बाढी आयो भन्ने सूचना पाएपछि सदरमुकाम धादिङ बेसीबाट त्रिशुली नदीको किनारमा आएको थिएँ। मलेखु खण्डबाट हामी गल्छी हुँदै फेरि तल बेनीघाटसम्मको सडक खण्ड र आसपास त्रिशुली नदीको किनारलाई पछ्याइरहेका थियौँ।
5: फुर्के खोलाको पुल बगाएको आँखै अगाडि भयो।
4: हो, हामीले हाम्रो आँखा अगाडिबाट नै राष्ट्रिय राजमार्ग र जिल्लाको सदरमुकाम जोड्ने एकमात्र मोटरेबल पुल बगाएको हामीले नजिकबाटै हेर्यौँ।
5: त्यहाँ अलपत्र हुनुहुन्छ होला, यात्रुहरू पनि निशुल्क खाना खुवाउँदै हुनुहुन्छ स्थानीयहरू भन्ने आछ?
4: पक्कै पनि स्थानीयहरूले, यो त नेपालीको एक खालको पहिचान पनि हो, दुःखमा सबै सँगै सँगै रहने भन्ने।
3: भोटेकोसी बाढीले गोसाईकुण्ड 3, स्याफ्रुबेसी र नकोट बिदुर 10 दुईजना वेलफेयर पेन्सनरको परिवारमा क्षति गरेको छ। तर दुवै पेन्सनर पनि सकुशल छन्। एडब्ल्युसी बागमतीका क्लस्टर सपोर्ट टिम म्यानेजर सार्सन तेजबहादुर थापा,
6: हाम्रो पेन्सनरको हकमा चाहिँ दुईजना वेलफेयर पेन्सनर हुनुहुन्छ। एउटा गोसाईकुण्ड 3 स्याफ्रुबेसी बजारमा बस्नु भएको थियो सार्की घले, उहाँ 88 वर्षको, अनि अर्को बिदुर गाउँपालिका 10 कोलोनी भन्छन् उहाँकोटको, निङ्मा तामाङ, उहाँ चाहिँ के अरे 83 वर्षको। उहाँहरू चाहिँ असर परेको जुन चाहिँ निङ्मा तामाङको चाहिँ घर लयो, सम्पूर्ण सम्पत्ति लयो, तर चाहिँ अलिकति 5-10 मिनट पहिला वार्निङ पाएको हुनाले उनीहरूले आफ्नो मान्छेहरूले चाहिँ घरबाट निस्किएर अलिमाथि जङ्गलतिर गएर सर्भाइभ हुनुभएको छ। अनि उहाँ छप्रुवासीको चाहिँ आमा चाहिँ उहाँको पनि आफन्तहरू सबै घरहरू उहाँको घरदेखि तलतिरको सबै बगाएर लयो। आफन्ती उहाँको छोरा ज्वाइँ छोरीहरू सबै लयो। उहाँलाई जसरी तसरी अलिकति जोगाएछन् मान्छेहरूले, अनि माथि स्कुलमा लगेर राखिएको अवस्था छ। त्योभन्दा अरू रिपोर्ट चाहिँ आएको छैन, हामीलाई रिपोर्ट आएको त्यो हो। तर समस्या के भयो भने अहिले त्यहाँको टेलिफोन लाइन, बिजुली, पावर सबै छैन, मोबाइल चार्ज गर्न सक्दैनन्, गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कन्ट्याक्ट गर्न एकदम मुस्किल छ। सुरुमा इनिसियल रिपोर्ट उहाँको आफन्तीबाट हामीले यो पायौँ। पाइसकेपछि अझै उहाँको कोही काठमाडौँमा छ नातिनीहरू, नातिनी बुहारीहरू, उहाँको तर्फबाट हामीले यसरी पाएको छौँ, तर हामी डाइरेक्टली त्यो ठाउँमा अहिले कन्ट्याक्ट गर्न सकिने अवस्था छैन।
3: भोटेकोसी बाढीले 41 पुलमा क्षति पुर्याएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। रौसाका 13 पुल बाढीले बगाएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। रसुवामा मात्र 40 किलोमिटर सडक क्षतिग्रस्त भन्दा पूरै जिल्ला सडक सम्पर्कबाट विच्छेद छ। पृथ्वीराज मार्गमा 13 किलोमिटर बराबर लेदोले पुरिएको छ। सरकारले रसुवालाई सडक सञ्चालमा जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरेको जनाएको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्च्याउँदै साफ्रेवासी पुग्न सक्ने अवस्था नरहेको पनि जनाइएको छ। बाढी प्रभावित क्षतिग्रस्त पुल रसुवा नुवाकोट दादिङ र चितवनका छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: संयुक्त राष्ट्रसङ्घका आपतकालीन सहायता संयोजक टम फ्लेचरले पूरै शक्ति लगाएर नेपालमा राहतको काम अघि बढाइएको बताउनु भएको छ. सन्देश जारी गर्दै संयोजक फ्लेचरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग निकट रहेर समन्वय गरिरहेको भन्दै सके जति सहायता लिएर आउने बताउनु भएको छ.
4: Across the UN family and our NGO partners that are now getting health, medicine, water up on the road and to those communities who need them, I'll go now and join the group of the leaders from HQs across the humanitarian community, again UN agencies, NGOs and partners, bringing that work together. Overnight I released 2 million from the emergency fund, and I've been in very, very close touch with the foreign minister through the day to make sure we're aligned with the government. It's a massive, massive response needed, and a massive response will come. This is what we do.
3: उहाँका अनुसार जिनेवाबाट क्राइसिस रेस्पोन्स टिम परिचालन भएको छ. यस्तै बेलायतका राजा र रानीले नेपालको बाढीले पुर्याएको क्षतिलाई लिएर पीडा व्यक्त गरेका छन्. राहत र उद्धार जारी रहेका बेला बेलायतले नेपाललाई 50 लाख पाउन्ड आपतकालीन सहायता दिने भएको छ. प्रधानमन्त्री एनडी प्रणहमले नेपालमा वृहत सहयोग प्याकेज दिने घोषणा गर्नुभएको हो.
5: These are such distressing scenes coming out of Nepal, and we feel for the people there and everything that they're going through at this moment in time. Such devastation of communities and already, sadly it seems, such huge loss of life. In the past, Nepal has been there for Britain in our hour of need, and we will be there for Nepal in its hour of need.
3: रसुवाको टिमुरेमा बाढी छलेर भाग्न सफल भएका भन्सार अधिकृतले रातभर जंगलको टहरामा प्रतीक्षापछि सफल उद्धार भएको सुनाएका छन्. भन्सार अधिकृत कवीर गैरीले भाग्न सकेका बाँचे पनि नसकेका सबैलाई बाढीले बगाएको देखेको बताउनु भएको छ.
6: अनि हामीले चाहिँ भाग बाढी आयो भन्न मात्रै भयो. त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो, जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ बित्नुभयो. सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सेसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए, कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन. अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भाग्यो भनेको 200 भाग्यो होला बढीमा. त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ. घर टहरा कुनै पनि बाँकी छैन होइन. सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन. त्यहाँ
3: रसुवाको अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ. सुरुङमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको सेनाले स्पष्ट पारेको छ. नम्बर 1 सेकेन्ड मुम्बई ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली उद्धारमा खटिएको हो. यस्तै सिक्युआरटी धुन्से ब्यारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले च्यापुरवेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुवेसीका विभिन्न स्थानबाट थप 533 नागरिकलाई सुरक्षित स्थानमा सारेको छ. बाढी प्रभावित नदी किनारामा नजान प्रहरीले सबैलाई आग्रह गरेको छ. प्रहरी प्रवक्ता टिआइजी अभिनारायण काफ्रेले नदी किनारमा जोखिम रहेका कारण नजान भन्नुभएको हो. उहाँले उद्धार कार्य जारी रहेको भन्दै मृतकको शव व्यवस्थापन र हस्तान्तरणको काम पनि सुरु भएको बताउनु भएको छ.
7: बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छौं. अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालन गर्नुहुनका साथै आधिकारिक सूचना बाहेक अन्य गलत अफवाह फैलिने खालको मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, डिपफेक जस्ता सूचनाहरू सम्प्रेषण नगर्नु हुन अनुरोध गर्दछौं.
3: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीका कारण निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत 338 कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्. 675 मेगावाट क्षमताका 13 जलविद्युत आयोजनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ. इपान अध्यक्ष मोहन कुमार डागी:
8: निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनाहरू जो 9 आयोजनाहरू प्रभावित भए, ती 9 आयोजनाहरू मध्ये 338 त्यसमा भएका कामदारहरू र मानिसहरू चाहिँ सम्पर्क बाहिर रहेका छन् र 212 उद्धारको पर्खाइमा रहेका छन्. यसो गर्दाखेरि झन्नै 550 मानिसहरू चाहिँ अहिलेसम्मको रेकर्डमा अहिले आजको अहिले अहिले यो मितिसम्मको रेकर्डमा प्रभावित भएका छन्। मिसिङ भएका 338 भयो र उद्धारको प्रक्रियामा रहेका 212 जना रहेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: बाढी प्रभावित क्षेत्रमा ओड्ने उछाउने लगायत 39,000 थान सामग्री चाहिने विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपदको दोस्रो दिनसम्म 39,000 बढी स्लिपिङ ब्याग चाहिने देखिएकोमा हालसम्म 150 थान मात्रै वितरण गरिएको छ। सरकारले सबभन्दा बढी पानी बोक्ने बाल्टी 4,200 थान पठाइएको जनाएको छ। यस्तै करिब 200 मात्रै बिस्कुट वितरण गरिएको छ। प्राधिकरणका अनुसार 8,600 बढी पाल, सोही संख्यामा खाना पकाउने र खाने साधन, बत्ती र खाना लगायत दैनिक आवश्यक वस्तु आवश्यक देखिएको छ। तर आवश्यकताको संख्यामा निकै कम वितरण भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। विनाशकारी बाढीमा परेर नदीले बगाएका मृतकको शव भारतमा पनि फेला परेका छन्। भारतमा पुगेपछि गण्डक नदी भनिने नारायणी नदीबाट भारतीय सुरक्षाकर्मीले 3 शव फेला पारेर नेपालमा बुझाएको बताएका छन्। उत्तर प्रदेश प्रहरीका हवलदार प्रिस मोहनले महाराजगंजको निस्पौल क्षेत्रमा शव फेला पारेर बुझाइएको स्थानीय सञ्चार माध्यमसँग बताउनु भएको छ। लिन्दीखोला बाढीमा परेर मृत्यु हुनेको संख्या 389 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रसमा सबभन्दा बढी 289 र चितवनमा 137 जनाको समेत विभिन्न स्थानमा शव फेला परेका जनाएको छ। कतिपय शव नवलपरासी पश्चिमसम्म पनि फेला परेका छन्। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि 3 सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाहका अनुसार आज बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्याङ्कलेट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र सक्रिय गरिएको छ। भोटेकोसीले तहस नहस पारेको ठाउँ हो र स्वाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। बाढीको वितण्डका एकजना साथी टिमुरेका स्थानीय नेपाल चीन सीमा पार व्यापार संघका अध्यक्ष कामी नोर्पु तामाङ।
4: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्र जोग्यो, नत्र भने हामी पनि जोग्ने थिएन।
3: अनि तपाईँको त्यहाँको होटल, होटलमा बसेका पाहुना कर्मचारी
4: कोही पनि छैन, कोही पनि छैन, सबै चिरिपै हो,
3: केही पनि छैन,
4: चाहिँ केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो, अनि व्यवहारीहरू त्यतिको थियो, भन्छ कार्यालयको मान्छे मात्रै 19 त्यहाँ मरिसकेको अवस्था छ, 600 त्यो लोड अनलोड गर्ने लेबरहरूको संख्या छ, अब त्यसको पनि एकिन भएको छैन, र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसवाघरीदेखि सब्रु बेसी भन्ने ठाउँ छैन, सरकारले चाहिँ पुरै बाटो पिस गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रु बेसीमा थियो, र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गर्दा भने कति मर्यो भने त्यो पनि एकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने, र नेपाललाई यति अरबौँको क्षति छ। तल सब्रु बेसी भन्ने पनि एउटा टुरिस्ट एरिया हो, त्यो पनि भगाएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला भन्ने थाहा छैन।
3: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
4: मैले मजाले प्रत्यक्ष देखेँ सर।
3: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
4: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि आविष्हरू 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको, नेपाल सरकारकै भन सरकारले पनि त्यही थियो, सुख भन्दरगाह पनि पनि त्यही अवस्थामा थियो र पुलिसको आविष्य पनि त्यही हो, सशस्त्रको आविष्य पनि त्यही हो र आर्मीको पनि त्यही हो भाइ। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै त्यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावाहुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
2: टिमोरेको 500-600 घर नै केही पनि छैन, अब
4: छैन छैन छैन, त्यहाँको नक्सै चेन्ज भइसकेको छ हजुर, सबै तपाईँ ध्वस्त भइसकेको। अब
3: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारे बहसमा प्रसारण हुनेछ। अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र अझै जोखिममा रहेको चेतावनी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। चीनबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी उत्पन्न भएको ठाउँमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ। सो तालको आकार बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले अर्को सूचना जारी नहुँदासम्म भोटेकोची नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। संयुक्त राष्ट्रसङ्घका आपतकालीन सहायता संयोजक टम फ्लेचरले पूरै शक्ति लगाएर नेपालमा राहतको काम अघि बढाइएको बताउनु भएको छ। सन्देश जारी गर्दै संयोजक फ्लेचरले नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग निकट रहेर समन्वय गरिरहेको भन्दै सके जति सहायता लिएर आउने बताउनु भएको छ।
4: Across the UN family and our NGO partners that are now getting health, medicine, water up on the road and to those communities who need them. I'll go now and join the group of the leaders from HQs across the humanitarian community. Again, UN agencies, NGOs and partners bringing that work together. Overnight, I released 2 million from the emergency fund and I've been in very, very close touch with the foreign minister through the day to make sure we're aligned with the government. It's a massive response needed and a massive response will come. This is what we do.
3: उहाँका अनुसार चिनिमाबाट क्राइसिस रेस्पोन्स टिम परिचालन भइसकेको छ। परराष्ट्र मन्त्रालयले बाढीमा हराएका विदेशी नागरिकका लागि आपतकालीन नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको छ। मन्त्रालयले तत्कालबाट लागू हुने गरी कक्ष सञ्चालनका लागि वेबसाइटमा टेलिफोन नम्बर सार्वजनिक गरेको छ। ती नम्बरका वाट्सएप मार्फत पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। सम्बन्धित विदेशी व्यक्ति तथा संस्थाले कक्षमा सम्पर्क गरेर जानकारी लिन सक्ने पनि मन्त्रालयले जनाएको छ। रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुको साथै चालक सहचालक र सवारी मजदुर समेत सम्पर्कविहीन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। महासङ्घका अध्यक्ष पुण्य प्रसाद चिटौला:
5: यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुका साथै चालक सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला:
6: नेपाल अरणीको यातायात सेवा प्रणालीबाट 25 वटा यात्रुवाहक जो चाहिँ काठमाडौँबाट चाहिँ मानसरोवर तर्फ चाहिँ पर्यटकहरूलाई चाहिँ लिएर त्यहाँ चाहिँ तीर्थयात्रुहरूलाई लिएर जाने क्रममा 25 वटा सवारी साधन अहिलेसम्म कहाँ छन् भन्ने कुराको यकिन भएको छैन। 3 जना स्टाफहरू अन्दाज 50 जना सम्पर्कविहीन रहेका छन् स्टाफहरू भने भरत चौलागाई, नवराज खड्का र सुशील श्रेष्ठ सम्पर्कमा उहाँहरू 3 जना सम्पर्कमा आउनुभएको छ भने 50 जना स्टाफहरू जो चालक सहचालक मजदुरहरू छन् उहाँ सम्पर्कविहीन हुनुहुन्छ। यो प्रारम्भिक हो, योभन्दा धेरै हुनुहुन्छ अझ अरणीकोबाट। त्यसै गरेर नमस्ते पासाङ लामो, यो चाहिँ नुवाकोटको अझ छेद विच्छेद भएको स्थानका यो संस्था हो। नमस्ते पासाङ लामो यातायात कम्पनी प्रणालीको तर्फबाट चाहिँ 15 वटा सवारी साधन यहाँ प्राप्त भएको छ। त्यसमा गएका यात्रुहरू चाहिँ कहाँ छन् भन्ने त्यसको विवरण हामीलाई आउन सकेको छैन।
3: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिलले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मीडियाले पालन गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले:
7: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चार कर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विभत्स मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने, मान्छेलाई एकदम भावविह्वल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू, त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा, रिल्सहरूमा, टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यस्तो देखाउँछ त्यसले। नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्, सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मदत गर्न सकिन्छ भनेर मान्छेहरू मदत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्।
3: खबर यति नै, नमस्कार।
0: यो BFBS

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: मित्र राष्ट्रहरूले बाढीपछिको राहतका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय वायुसेनाका 3 हवाई उडान भइरहँदा बेलायत, अमेरिका, क्यानाडा लगायत देशहरूले सहयोग गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीपछि घोषणा गरिएको राहत नेपाल पठाइँदै गरेको बताउनु भएको छ।
4: We've spoken to the leadership and we let them know anything they want we'll have. And there were 50, maybe 60 Americans over there. We haven't gotten the full list yet, but hopefully they're okay. Somebody will be lost, unfortunately.
3: बाढी प्रभावित क्षेत्रमा उड्ने ओछ्याउने लगायत 39,000 थान सामग्री चाहिने विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपदको दोस्रो दिनसम्म 39,000 बढी स्लिपिङ ब्याग चाहिनेमा हालसम्म 150 थान मात्रै वितरण गर्न सकिएको छ। सरकारले सबभन्दा बढी पानी बोक्ने बाल्टी 4,200 थान पठाइएको जनाएको छ। यस्तै करिब 200 मात्रै बिस्कुट वितरण गरिएको छ। प्राधिकरणका अनुसार 8,600 बढी पाल, सोही संख्यामा खाना पकाउने र खाने साधन, बत्ती र खाना लगायत दैनिक अत्यावश्यक वस्तु आवश्यक देखिएको छ। नुवाकोटका स्थानीय अधिकारीले ठूलो विपदका कारण उद्धार राहत अझै व्यवस्थित गर्न समस्या परिरहेको बताएका छन्। घटनाको दोस्रो दिन नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मीले उद्धार राहतलाई व्यवस्थित बनाउने क्रम प्रयास जारी रहेको बताउनु भएको छ। भोटेकोसी बाढीले तहस नहस पारेको ठाउँ हो रसुवाको सिमानाका टिमुरे क्षेत्र। टिमुरेमा यति बेला मानव उपस्थिति शून्य प्राय छ। भोटेकोसी बाढीको वितरणका एकजना साक्षी टिमुरेका स्थानीय नेपाल चीन सीमापार व्यापार संघका अध्यक्ष कामी नोर्पु तामाङ।
5: मेरो होटलमा 274 जना टुरिस्टहरू, ती टुरिस्टहरू ब्रेकफास्ट खाने क्रममा होला। म चाहिँ मेरो कुलदेउता पूजा भएको हुनाले 4:30 बजे म र मेरो परिवार लगेर म चाहिँ अलिकति योभन्दा हाइट साइडमा मेरो चाहिँ सानो घर थियो, त्यहाँ पूजा गर्न गएको हुनाले मात्रै जोग्यो, नत्र भने हामी पनि जोग्ने थिएन।
3: अनि तपाईँको त्यहाँको होटल, होटलमा बसेका पाहुना, कर्मचारी
5: कोही पनि छैन, कोही पनि छैन, सबै चिरिप्पै हो,
3: केही पनि छैन,
5: चाहिँ केही पनि छैन, होटल भने छैन, केही पनि छैन, केही पनि छैन। यति मान्छे चाहिँ टुरको अवस्थामा थियो र कति मान्छे मर्यो भने थाहा छैन। अनि व्यवहार व्यवसायहरूको डिब्बाहरू यति चलेको अवस्था थियो अनि व्यवहारीहरू त्यतिको थियो। भन्छ कार्यालयको मान्छे मात्रै 19 त्यहाँ मरिसकेको अवस्था छ, 600 त्यो लोड अनलोड गर्ने लेबरहरूको सङ्ख्या छ, अब त्यसको पनि एकिन भएको छैन। र डिब्बा ड्राइभरहरू त्यो पनि गइसक्यो। र अर्को कुरा, रसुवाघरीदेखि सब्रु बेसी भन्ने ठाउँ सरकारले चाहिँ पुरै बाटो पिस गर्ने क्रममा छ। त्यो 3 पोइन्टमा उनीहरू बसिरहेको थियो, एउटा टिमोरे, एउटा फेलुङ खोला र एउटा सब्रु बेसीमा थियो। र चाइनिजहरू कति मर्यो र चाइनिजसँग काम गरेर भने कति मर्यो भने त्यो पनि एकिन छैन हजुर। र हाइड्रोको कर्मचारीहरू भने एउटा पनि बाँचेको आधार छैनन्। यति छिर भएको छ कि हामीले सोच्नै नसक्ने र नेपाललाई यति अरबौँ अरबौँको क्षति छ। तल सब्रु बेसी भन्ने पनि एउटा टुरिस्ट एरिया हो, त्यो पनि भएको छ। त्रिशुली यो नुवाकोटको यहाँ धेरै के अरे भागहरू पनि तपाईँको पुरै छेद विच्छेद भएर त्यहाँको भन्ने मान्छे कति मर्यो होला
3: तपाईँले त्यो बाढी आएको देख्नुभयो कि देख्नु भएन?
5: मैले मजाले प्रत्यक्ष देखेँ सर।
3: तपाईँले हेर्दा हेर्दै तपाईँको गाउँ सकियो?
5: मैले हेर्दा हेर्दै गाउँ कस्तो अवस्थामा पुऱ्यायो भने त्यसको बल भनेको तपाईँको त्यहाँ तपाईँको 2 मिनटमा त्यो गाउँ सखा बनाइदियो हजुर। ठुलो बजार हो टिमुरे बजार भनेको, लगभग घर मात्र 500-600 हाम्रो होटल र ठुल्ठुलो बिल्डिङहरू, तपाईँ नेपाल सरकारको पनि अफिसर हो, 17 ए लेभलको ब्याङ्कहरू थियो हजुरको, नेपाल सरकारकै भन सरकारले पनि त्यही थियो, सुख भन्दरगाह पनि त्यही अवस्थामा थियो, र पुलिसको अफिस पनि त्यही हो, सशस्त्रको अफिस पनि त्यही हो, र आर्मीको पनि त्यही हो भएको। मैले हेर्दा हेर्दै त्यो भल भनेको पुरै त्यस्तो अवस्थामा आयो कि त्यो घरहरू तल भएको घरहरू माथि आकाशमा उडेर त्यसरी चाहिँ एउटा हावाहुरी चल्दाखेरि यो कागज पत्र चाहिँ माथि उडाएर जान्छन्, त्यस्तै घरहरू चाहिँ माथि माथिबाट उडाएर जान्थ्यो।
3: तामाङसँगको थप कुराकानी भोलिको शुक्रबारी बहसमा प्रसारण हुनेछ। अब खबर फटाफट।
6: त्रिशुली नारायणी नदीमा सब खोजी तीव्र, चितवन सहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, सब पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्कविहीन विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी. कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यो अन्तरिक्ष कार्यक्रमको पृथ्वी निगरानी संयन्त्र कोपरनिकसले रसुवा पारीका विस्तृत तस्विर सार्वजनिक गर्न थालेको छ। कोपरनिकस युका अनुसार इमर्जेन्सी म्यानेजमेन्ट सर्भिस ऱ्यापिड म्यापिङलाई क्रियाशील बनाइएको छ। बाढीको विस्तृत क्षति मूल्याङ्कनका लागि म्यापिङ उपयोग गर्न सकिने कोपरनिकस युले जनाएको छ। कोपरनिकसले हाल केर्खु र बेत्रावतीमा पुगेको क्षतिका जानकारी उपलब्ध गराएको छ। त्रिशुली तथा नारायणी नदीमा भेटिएका शवको पहिचान तथा व्यवस्थापनका लागि छलफल सुरु गरिएको छ। चितवनका सिडिओ गणेश अरालको समेत जगतमा सुरक्षा निकाय स्वास्थ्यकर्मी होटल व्यवसाय लगायतले छलफल गरेका हुन्। शवको पहिचान तथा व्यवस्थापनका लागि सबै पक्षबाट आवश्यक सहयोग र समन्वय गरिने सिडिओ अरियालले बताउनु भएको छ।
4: हामीले चाहिँ शवको चाहिँ खोजीका कुराहरू शवलाई ल्याएर राख्ने कुराहरू त्यसपछि गएर पीडित र प्रभावितको लागि चाहिँ हेल्प डेस्क राख्ने कुराहरू अनि उनीहरूलाई खाना बस्नको चाहिँ फ्रीमा चाहिँ निशुल्क खाना र बस्नको प्रबन्ध गर्ने कुराहरू र त्यसपछि गएर अरू व्यवस्थापकीय प्रबन्धहरू गर्ने गरी हामीले चाहिँ यति निर्णय गरेका छौँ।
3: परराष्ट्र मन्त्रालयले बाढीमा हराएका विदेशी नागरिकका लागि आपतकालीन नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको छ। मन्त्रालयले तत्कालबाट लागू हुने गरी कक्ष सञ्चालनका लागि वेबसाइटमा टेलिफोन नम्बर सार्वजनिक गरेको छ। ती नम्बरका वाट्सएप मार्फत पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। सम्बन्धित विदेशी व्यक्ति तथा संस्थाले कक्षमा सम्पर्क गरेर जानकारी लिन सक्ने पनि मन्त्रालयले जनाएको छ। बेलायतले नेपाललाई 50 लाख पाउन्ड आपतकालीन सहायता दिने भएको छ। बेलायतले नेपाली रुपियाँ 1 अर्ब बराबरको सहायता दिने भएको हो। प्रधानमन्त्री एन्डी बर्नहामले नेपालमा वृहत सहायक प्याकेज दिने घोषणा गर्नुभएको छ।
5: These are such distressing scenes coming out of Nepal, and we feel for the people there and everything that they're going through at this moment in time. Such devastation of communities and already, sadly it seems, such huge loss of life. In the past, Nepal has been there for Britain in our hour of need, and we will be there for Nepal in its hour of need.
3: यस्तै श्रीलङ्काले नेपाललाई 15 करोड रुपियाँ बराबर सहयोग घोषणा गरेको छ। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति अनुरा कुमारा दिशानायकले 10 लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको उल्लेख गरेको छ। बाढी प्रभावित नदीका किनारमा नजान प्रहरीले सबैलाई आग्रह गरेको छ। प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्ले नदी किनारमा जोखिम रहेका कारण नजान भन्नुभएको हो।
6: बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छौँ। अहिलेको अवस्थामा नागरिकहरूलाई नदी तथा खोलाको किनार बाढी प्रभावित क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी सूचना र निर्देशन पालन गर्नुहुनका साथै आधिकारिक सूचना बाहेक अन्य गलत अफवाह फैलिने खालको मिसइन्फर्मेसन डिसइन्फर्मेसन डिफेक जस्ता सूचनाहरू सम्प्रेषण नगर्नु हुन अनुरोध गर्दछौ।
3: भोटेकोसीको बाढीको विषयमा सञ्चार माध्यमले सार्वजनिक गरेका केही सामग्रीप्रति प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ। केही मिडियाले विभत्स र भ्रमपूर्ण तस्विर र भिडियो समेत राखेको भन्दै काउन्सिलले आपत्ति जनाएको छ। विपदका बेला मिडियाले पालना गर्नुपर्ने आचार संहिताबारे नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शुभ गाउँले
7: पत्रकार आचार संहिताको दृष्टिकोणले राख्नै नहुने र दिनै नहुने सामग्रीहरू पनि दिइराखेका छन्। त्यो पनि अझ पेसा व्यवसायभित्र राम्ररी आफ्नो परिचय बनाएकै सञ्चारकर्मीहरूले पनि त्यो गल्ती गरिरहेको देखिन्छ। विवाद छ मान्छेको मनोविज्ञानलाई नै एकदम नकारात्मक तर लाने मान्छेलाई एकदम भावविहोल बनाउने र अन्यथा जोखिमपूर्ण निर्णय गर्न उक्साउने सम्मका त्यस्ता तस्विरहरू त्यस्ता भिडियोहरू पनि प्रसारण भइरहेका छन्। ती अविलम्ब रोकिनुपर्छ। कोही पनि पत्रकार हुँ भन्ने र सञ्चारकर्मी हुँ भन्ने मान्छेले त्यस्तो प्रसारण गर्नु हुँदैन। अहिलेसम्म गरेको छ भने पनि त्यो हटाउनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ खास गरी यो आम सर्वसाधारणको तर्फबाट भनेर कतिपय फेसबुक पेजमा रिल्सहरूमा टिकटकहरूमा र अरू खालको सोसल मिडियाहरूमा राखिएका सामग्रीहरू असाध्यै आपत्तिजनक छन्। कतिपय एउटा निधन भइसकेको मान्छेको बडीबाट विभिन्न सामग्रीहरू थुत्न खोजेको भनेर भिडियोहरू प्रसारण भइरहेका छन्। यो पत्रकार आचार संहिताको कुरा मात्रै होइन, हाम्रो समाजको एउटा निष्ठा र नेपाली समाजको एउटा मनोवृत्ति नै यस्तो देखाउँछ त्यसले. नेपाली समाजमा चाहिँ ठुलो मात्रामा मान्छेहरू त्यस्ता छैनन्, सबै मान्छेहरू अहिले शोकमा छन्, कसरी मद्दत गर्न सकिन्छ भनेर मान्छेहरू मद्दत गर्नका लागि सक्दो सहयोग गर्नुपर्छ भन्ने सोचाइमा छन्. तर केही अपवाद स्वरूप मान्छेहरूले गर्ने यस्तो गैर जिम्मेवार र अनैतिक आपराधिक कामहरू जुन सामाजिक सञ्जालमा भइरहेको छ ती आपत्तिजनक छन् र
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र अझै जोखिममा रहेको चेतावनी बाढी पूर्वानुमान महाशाखाले दिएको छ। चीनबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार बुधबार बाढी उत्पन्न भएको ठाउँमा नदी थुने र ताल बनेको महाशाखाले जनाएको छ। सुतालको आकार बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका 13,295 सुरक्षाकर्मी परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले तथ्याङ्क प्रस्तुत गर्दै प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शाखा अनुसार बिहिबार 69 हवाई उडान सञ्चालन गरी 573 जनाको उद्धार गरिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसमा 1 करोड, नुवाकोटमा 1 करोड र धादिङमा 50 लाख रुपियाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केट लगायत सामग्री बोकेका 10 ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैर खाद्य सामग्री हेलिकप्टरबाट पनि पुर्याइँदैछ। रसुवाको अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदुर तथा स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ। सुरुङमा फँसेका 100 जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न जुटेको सेनाले स्पष्ट पारेको छ। नम्बर 1 सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर त्रिशुलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा रहेको सैन्य टोली उद्धारमा खटिएको हो। यस्तै सिक्युआरटी धुन्चे बारेक रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको टोलीले स्याफ्रुबेसी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुबेसीका विभिन्न स्थानबाट थप 533 नागरिकलाई सुरक्षित स्थानमा सारेको छ। बाढीमा परेर मृत्यु हुनेको संख्या 399 पुगेको छ। प्रहरी प्रधान कार्यालयले रसुवामा सबभन्दा बढी 289 र चितवनमा 137 समेत विभिन्न स्थानमा सब फेला परेको जनाएको छ। कतिपय सब नवलपरासी पश्चिमसम्म पनि फेला परेका प्रहरीले जनाएको छ। विनाशकारी बाढीमा परेर नदीले बगाएका मृतकको सब भारतमा पनि फेला परेका छन्। भारतमा पुगेपछि गण्डक नदी भनिने नारायणी नदीबाट भारतीय सुरक्षाकर्मीले 3 शव निकालेर नेपालमा बुझाएको बताएका छन्। उत्तर प्रदेश प्रहरीका हवलदार ब्रिज मोहनले महाराजगंजको निस्पौल क्षेत्रमा सब फेला पारेर बुझाएको स्थानीय सञ्चार माध्यमसँग बताउनु भएको छ। रसुवाको टिमरेमा बाढी छलेर भाग्न सफल भएका भन्सार अधिकृतले रातभर जङ्गलको टहरमा प्रतीक्षापछि सफल उद्धार भएको अनुभव सुनाएका छन्। भन्सार अधिकृत करवीर गैरीले भाग्न सकेका बाँचे पनि नसकेका सबैलाई बाढीले बगाएको देखेको बताउनु भएको छ।
4: अनि हामीले चाहिँ भाग बाढी आयो भन्न मात्रै भयो, त्यसपछि जो जो साथीहरू माथि उकालोतिर चढ्नुभयो उहाँहरू बाँच्नुभयो, जो जो साथीहरू उकालो चढ्न सक्नु भएन उहाँहरू चाहिँ बित्नुभयो। सिधा कुरा भन्दा त्यसपछि बाढी आइसकेपछि जति जति मान्छेहरू माथि उकालो चढ्नुभयो उहाँहरूलाई चाहिँ अहिले अब कतिपय अलिकति एक्सेसवालाहरूले आफैले हेलिकप्टर चार्टर गरेर गए, कतिपयलाई अब अहिले हामीलाई चाहिँ नेपाली सेनाले हेलिकप्टर गरेर यहाँ हामी त्रिशुलीमा आएका छौँ होइन। अब मैले अघि देखेअनुसार चाहिँ त्यहाँको अनुमानित अवस्था चाहिँ मानवीय क्षति भनेको जति भाग्यो भनेको 200 भाग्यो होला बढीमा, त्योभन्दा अरू जति मान्छे हुन्थ्यो त्यहाँ बाँकी त्यो सबै मानवीय क्षति छ। घर टहरा कुनै पनि बाँकी छैन होइन, सशस्त्रको ब्यारेक बाहेक अरू कुनै पनि घर टहरा बाँकी छैन, त्यहाँ टोटल्ली कालो लेदोले भरिएको छ, त्यो चाहिँ बगर भइसक्यो अहिले।
3: अब खबर फटाफट।
5: त्रिशुली नारायणी नदीमा सब खोजी तीव्र, चितवनसहित विभिन्न जिल्लामा मृतकको संख्या बढ्दो, सब पहिचान तथा व्यवस्थापनमा चुनौती, बेपत्ताका परिवारलाई सूचना र सहयोगका लागि प्रशासन सक्रिय। रसुवाको बाढीपछि सयौं यात्रु तथा स्थानीय सम्पर्कविहीन, विदेशी पर्यटकको अवस्थाबारे खोजी जारी, कञ्चनपुर, हुम्ला, मकवानपुर र महोत्तरीका परिवारद्वारा आफन्तको खोजीका लागि प्रशासनसँग आग्रह। बाढीबाट जलविद्युत आयोजना, प्रसारण लाइन, पुल र सड़कमा ठूलो क्षति, 431 मेगावाट विद्युत उत्पादन बन्द, वैकल्पिक प्रणाली मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनर्स्थापनाको प्रयास। भारत सहित अन्तर्राष्ट्रिय समुदायबाट राहत सहयोग, आईएफआरसीद्वारा करिब 19 करोड सहायता घोषणा, संयुक्त राष्ट्रसंघद्वारा ऐक्यबद्धता व्यक्त, प्रभावितका लागि थप मानवीय सहायता परिचालन गर्ने प्रतिबद्धता। मौसममा अझै जोखिम कायमै, विभिन्न प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढ़ी पहिरो र गेग्रान बहावको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह।
3: मित्र राष्ट्रहरूले बाढीपछिको राहतका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। बिएपिएस गोर्खा रेडियोमा अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बाढी आए पनि विद्युत सेवा नियमित राख्न सफल भएको बताउनु भएको छ. केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत सेवा सञ्चालनमा राखेको जानकारी उहाँले दिनुभएको छ. कुल विद्युत उत्पादन क्षमताको करिब 10% विद्युत प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ. मन्त्री श्रेष्ठले हिजो बिहिबार साँझ शिवचटार लोड डिस्प्याच सेन्टर एलडिसी पुगेर विद्युत आपूर्ति व्यवस्थापनबारे जानकारी लिनुभएको छ. शुक्रमा उहाँले बाढी प्रभावित नुवागढका अधिकांश क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन भएको बताउनु भएको छ. रसुवामा पनि सेवा पुनर्स्थापनाको प्रयास भइरहेको छ. प्राधिकरणका अनुसार बुधबार साँझ विद्युतको उच्चतम माग 2939 मेगावाट रहेकोमा हिजो साँझ 2800